0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको पृष्ठ बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-451-20-736।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ, नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
5: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
6: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
5: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
4: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
6: 24 घण्टा आकस्मिक सेवा।
5: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
4: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-424-227, 067-424-227,
6: मोबाइल नम्बर 98-56-22-597, 98-56-23-597,
4: 98-51-81-918,
6: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
4: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
7: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
8: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
8: किनभने वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
7: सिटी डायग्नोस्टिक सेन्टर, सिडिसी।
8: हाम्रा सेवाहरू
9: होल बॉडी चेकअप,
8: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
9: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
8: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
9: ग्यास्ट्रिकको परीक्षण,
8: मोटापनको परीक्षण,
9: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
8: रगत वृय एवं दिशा पिसाब परीक्षण।
9: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
8: सम्पर्क स्थान
9: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
8: सम्पर्क फोन नम्बर 0674220272, 0674220272, मोबाइल नम्बर 98511918।
9: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 6 बज्यो।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाउस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: पर्यावरण मन्त्री गीता चौधरीले सीआईएनसँग बताउनुभयो, मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।
2: प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 17 संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन्। सांसदहरू परशुराम तामाङ, गणेश बहादुर विश्वकर्मा, प्रमिला कुमारी गक्षदार, गणेश पराजुली, नरेन्द्र कुमार केरूङ, सुमनिमा उदास, सुशील खटका, अनुष्का श्रेष्ठ, प्रकाश चन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राख्नु भएको हो। त्यसै गरी सांसदहरू भूमिका लिम्बु सुब्बा, कुलभक्त साक्य, ऐन बहादुर महर, गणेश कार्की, गुरू प्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधनको लागि प्रस्ताव दर्ता गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका भन्ने शब्दहरूको सट्टामा पुस्तौंदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान सिप तथा अभ्यास जस्ता प्रस्तावनामै राख्नुपर्ने उल्लेख गर्नुभएको छ। राजोपा सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी, जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदाय ले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवन र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भन्ने लेख्ने प्रस्ताव गर्नुभएको हो भने राष्ट्रपाकै अर्का सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भनेर प्रस्तावनामा लेख्नुपर्ने भन्नुभएको छ। नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले अभौतिक भन्ने शब्दको सट्टा मौलिक भनेर लेख्नुपर्ने प्रस्ताव गर्नुभएको छ। विधेयक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफल भइरहेको छ। यही विधेयकको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको आयोजनामा विशेष छलफल आज हुँदैछ। छलफलमा संसदीय समितिका सभापति, सांसद र सरोकारवाला निकायको सहभागिता हुन लागेको छ। यसैबीच प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनैतिक दलका 18 सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली 2083 नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधि मैत्री बनाउन डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो करेन्सीको नियमन, संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ़दो प्रयोगलाई नियमन गर्न धेरैजसो सांसदहरूले नयाँ व्यवस्थाहरू प्रस्ताव गरेका छन्।
1: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र न्यायिका राजपूतसँग गृहमन्त्रीलाई भेट गर्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभएको छ। गृहमन्त्रीसँग यादव र राजपूतले भेट्न चाहेको विषय बारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह समेत गर्नुभएको हो। सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटाले यस्तो आग्रह गर्नुभएको थियो। विगतदेखि नै हिंसा पीड़ित रहेको भन्दै आवाज उठाइरहेकी कुमारी आमाका नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धरना दिनुभएको थियो। तर उहाँहरू दुवैजनालाई महिलालाई प्रहरीले लछार पछार गरेर हटाएको थियो। सभापति बास्कोटाले भन्नुभयो, नागरिक सम्बन्धी विषय उपसाकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेष गरी नागरिकले आफ्ना समस्या मन्त्री समक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, उचित खानपान र शोषणको अवस्थामा सुधार गर्न सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ।
3: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विज्यायकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विज्यायकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: विशेष गरी रूपन्देही लगायत क्षमता भन्दा बढ़ी बाल बालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको छ। बैठकमा सभापति बासकोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरकारका विषयमा समेत समितिको ध्यानाकर्षण गराउनु भएको थियो। संसदीय समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बाल बालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिएको छ।
2: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम देखिएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ भने पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी साधन सञ्चालन गर्ने गरिएको

0: सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छी त्रिशुली स्याप्रुवेशी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पनि पहिरोको जोखिम रहेको विभागले जानकारी गराएको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर, 4 किल्लो, रातमाटे, शीतल बजार नजिक, विशाल बजार नजिक, ज्यामिरे घाट, ज्वाङ खोला, मौवा खोला र घोप्टेबीर रहेका छन्। नागढुङ्गा नौबिसे सड़क अन्तर्गत झ्याप्ले खोलामा असोज 2081मा रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पुर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र 55 उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले जानकारी गराउनु भएको छ। पछिल्लो 3 घण्टाको मौसमी अवस्थालाई विश्लेषण गर्दा कर्णाली प्रदेशका 1-2 स्थानमा मात्रै पानी परिरहेको छ भने अरू प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको छ र बितेको 3 घण्टामा सबैभन्दा धेरै पानी बर्दियाको ताराताल क्षेत्रमा परेको छ, जहाँ 35.8 मिलिमिटर पानी परेको छ भने त्यसै गरी बैदौली क्षेत्रमा पनि 27.4 मिलिमिटर पानी परेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरूवा रोपेपछि किसानलाई नगद प्रोत्साहन,
2: त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गरे भने चाहिँ कृषकहरूको जीवन स्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
0: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, सभापति थापासँग वार्ताका लागि देउवा पक्षको 5 बुधे प्रस्ताव लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बने छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका 5 बुधे प्रस्ताव सार्वजनिक

0: भन्ने गरेको हो। प्रस्तावका विषयमा जानकारी गराउँदै नेता मीन विश्वकर्माले भन्नुभयो,
1: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
0: यसैबीच नेता विश्वकर्माले तत्काल सहमतिका लागि अघि बढ़े पनि नेतृत्वले त्यसलाई व्यवस्था गरेको बताउनु भएको छ। उहाँले पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेको समेत बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति चलिरहेको बताउनु भएको छ। हिजो सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भमै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउने बाट शुरू भएको समेत उहाँले आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको समेत बताउनु भएको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेकाले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू रहेको समेत उहाँले बताउनुभयो।
2: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 प्रकाशन गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थिति जन्ने विवरण समावेश गरिएको छ। विवरण अनुसार हाल नेपालमा 33,55,808 जना ज्येष्ठ नागरिक छन्। ती मध्ये 68.8% ज्येष्ठ नागरिक स्व व्यवसायमा वा कामदारका रूपमा छन्। 13.4% ज्येष्ठ नागरिक रोजगार छन् भने 0.8% रोजगारदाताको रूपमा छन्। 17% ज्येष्ठ नागरिक परिवारको सहयोगीको रूपमा छन् भने स्व व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रूपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक रहेको छ। विवरण अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा छन्। 27% ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन्। गत आर्थिक वर्ष 2082-83 धनुषाबाट सबभन्दा बढ़ी वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको छ। 77 जिल्ला मध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट वैदेशिक रोजगारीमा गएको पाइएको छ।
0: सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 2084-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो। अध्यावधिक कार्य योजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्य जिम्मेवारी र समय सारिणी उल्लेख गरिएको छ। कार्य योजना बमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी भित्रका कार्य तोकिएको समय सीमा भित्रै सम्पन्न गर्ने भनेर समयमा नै तोकिने भएको हो। विभिन्न निकायले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका न्यायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
2: उच्च अदालतमा 2 वर्ष नागेका मुद्दा शून्यमा झरेको पाइएको छ। यो हेटौडा उच्च अदालतको प्रसंग हो। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्स्योट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको 55.033% मुद्दा फर्स्योट गरेका हुन्। सर्वोच्चले कुल लगतको 29.46% मुद्दा फर्स्यौट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका समेत 3,57,023 स्थान मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 थान मुद्दा फर्स्यौट भएका छन्। फर्स्यौट दर कुल लगतको 55.33% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्स्यौट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको, 42,614 थान मुद्दा फर्स्यौट भएको पनि विवरणमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ी र पहिरोबाट म्यानमारको छिमेकी उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मू कश्मीरमा 11 जनाको मृत्यु भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मू क्षेत्रको रजौरीमा भएको ठूलो आकस्मिक बाढ़ीप्रति गम्भीर दुःख व्यक्त समेत गर्नुभएको छ। सेनाका जवान र राज्यका आपतकालीन टोलीले जम्मूको रजौरी जिल्लाबाट 5 बालबालिका सहित 11 जनाको उद्धार गरेका छन्। उता गुयानाको तटमा शनिबार राति 116 जना यात्रु बोकेको डुंगा दुर्घटना भएको छ। 8 जनाको जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र पश्चिम एसियामा युद्ध पुनः शुरू भएको छ। पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण शुरू गरेको हो। इरानले पनि अमेरिकी आक्रमणको तत्कालीन प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरी आक्रमण गरेको छ। यो आक्रमण एक सातादेखि बढ़दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलमाथि निशाना बनाएको आरोप समेत लगाएको छ।
2: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 को उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको आज बिहानको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनुभयो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसके खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राखेको थियो। स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको उपाधि पछिल्लो पटक जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो। फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा पनि हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट टीममा रहेको थियो। यसैबीच सर्वाधिक गोल गरेका फ्रान्सका खेलाड़ी 27 वर्षीय किलियन एम्बापेले यस वर्षको गोल्डेन बुट जित्न सफल हुनुभएको छ। उहाँले विश्वकपको यात्रामा सर्वाधिक 22 गोल गर्न सफल हुनुभयो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दावेदारका रूपमा पनि चर्चा गरिएको थियो। उहाँको नाममा 21 गोल रहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको पोखरा एभेन्जर्सले सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल मार्फत श्रीलंका स्पिनर मेन्डिसले तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गर्नुभएको छ। उहाँले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिनुभएको छ।
0: पाल्पाको एक गाउँपालिकामा एक बोट सयको नोट अभियान रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् आसिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: साझा खबरमा अब एक बोट सयको नोट अभियानको कुरा पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवाको रोपण गरेका छन्
5: पाल्पाको रिब्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ
6: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यसैले फलफुलमा बढ्नुपर्छ
5: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल
7: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ कमसे कम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गरे भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ
5: रिब्दीकोट गाउँपालिकाले 8 वटै वडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40 लाख रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ
8: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ अझ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने
5: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्धिकोटका किसान छन् खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ
9: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष अर्को वर्ष 75 पाउने अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने
5: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाइ छ भुवन राय माझी CIM रेडियो मुक्तिनाथ
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIM-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
2: सभापति थापा पक्षसँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव।
0: बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय। पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान।
2: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु। गुयानाको तटमा डुंगा दुर्घटना। अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
0: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित। सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसदहरूले अब राख्ने स्वकीय, सरकारले नै स्वकीय राख्नको लागि अनुमति दिएको छ, त्यसबारेमा निर्णय पनि भइसकेको छ। तर विगतका वर्षहरूमा सांसदहरूले स्वकीयका नाममा आफन्त र अरू व्यक्तिहरूलाई त्यहाँ राखेको र त्यो उपलब्धिमूलक नभएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भएका थिए। यहाँ सांसद निवास लेखिएको छ बाहिरपट्टि गेटको नजिकै, र त्यो गेट खोल्न खोजिराखेका छन् एकजना युवा जस्ता देखिने व्यक्ति, र भित्रपट्टि ढोका खोलिसकेपछि कोही व्यक्तिसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अंकल म हजुरको जेठानको ससुराको भान्जाको शालीको मामाको नाति, स्वकीय सचिवको जागिर पाइएला कि भनिया।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स
1: वर्ल्ड कप टु वर्ल्ड कप सीसीटीभी खेल सँगै भरोसा सँगै
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
2: डिस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार एवं फुटबल खेलका प्रेमी बाबुराम दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर नमस्कार।
4: होइन, तपाईँले समर्थन गरेको टिम स्पेनले विजयी हात पार्यो फिफा विश्वकप 2026 रातभरि गेम हेर्नुभयो, कस्तो अनुभूति भयो?
5: मैले पूरै गेम हेरे आज र स्पेनले वास्तवमा धेरै नै राम्रो खेल खेल्यो। दुई वर्षदेखि उसले हारेको पनि छैन, अहिलेसम्म भएको अरू खेलहरू हारेको पनि छैन र ऊ वास्तवमै लायक थियो, अहिले जित्नको लागि लायक थियो र जित्यो। त्यसको लागि म स्पेनलाई धेरै धेरै बधाई भन्न चाहन्छु।
4: होइन, स्पेनबाट चाहिँ के सिक्न पर्छ अरूहरूले? यो चाहिँ एउटा खेल हो होइन, फुटबल चाहिँ खुट्टाले खाल्ने हो होइन, तर चाहिँ यो खेलको सन्देश चाहिँ के हुन सक्छ?
5: अब त्यसबाट मैले पुरै खेल हेरेँ। अब त्यहाँ चाहिँ नि तपाईँको यो स्कोर हेर्दा पनि करिब करिब 8 चाहिँ त्यो एउटाले अर्कोलाई दिने जुन पास हुन्छ त्यो चाहिँ सफलतापूर्वक दिएको भनेर हामीले देख्यौँ, स्कोरमा पनि देख्यौँ र यति राम्रोसँग उनीहरूले पास दिएर खेले एकअर्काको बिचमा, यति समन्वय थियो उनीहरूको खेल खेलाडीहरूको बिचमा, कति बेरसम्म त अर्को खेलाडीले त्यो बलै पाउँदैन थियो। त्यति राम्रोसँग उनीहरूले खेलेकोमा स्पेन खेलाडीहरूलाई म धेरै धेरै एउटा चाहिँ एसियाको एउटा सानो देशको तर्फबाट म धेरै धेरै बधाई भन्न चाहन्छु।
4: तर एउटा कुरा चाहिँ यो पास खेल्दाखेरि मिलेर खेल्दाखेरि मिलेर जुटेर जाँदाखेरि होइन, गेममा त विजय हासिल गर्न सकिँदो रहेछ, एक्लै बृहस्पति बन्न खोज्दाखेरि चाहिँ अप्ठ्यारो हुन्छ होइन, त्यो एउटा सन्देश हो नि त।
5: यसमा विवादै छैन, एकदमै मिलेर जाँदाखेरि विपक्षीलाई उनीहरूले बलै दिएनन्, उनीहरूले यति यति गरे कि आफ्नो खुट्टामा मात्रै बललाई राखे। उनीहरूले जम्मा 350 चोटि चाहिँ नि पास गरेको देखियो, यिनीहरूले झन्डै 800 चोटि चाहिँ पास गरेको देखियो। स्कोर उहाँहरूले निकालेको स्कोरमा पनि त्यो देखिरहेछ, फिफाको स्कोरमा। त्यस कारणले गर्दाखेरि मिलेर जाने, एकअर्कालाई सहयोग गर्ने, एउटाले अर्कोलाई चाहिँ कोअपरेसन गर्यो भने जुनसुकै कुरा पनि सफलता मिल्छ भन्ने कुरा चाहिँ यो खेलले चाहिँ देखाएको कुरा म निवेदन गर्छु।
4: उमेरले पनि नछेक्दो रहेछ नि त, एमालले कमालै गरे नि होइन?
5: एमालले एकदमै कमाल गरे र कस्तो हुन्छ भन्नुलाई पनि, सानो उमेरको मान्छेहरू भनेको धेरै तीक्ष्ण बुद्धिको हुन्छ, जति सानो उमेरको भयो त्यति उसको बुद्धि धेरै तीक्ष्ण हुन्छ, उसले त्यो तीक्ष्णता देखाएको हामीले राम्रोसँग अनुभव गर्यौं।
4: तर अब नेपाली राजनीतिक का चाहिँ फुटबल खेलाडीहरू उता एकान्तवासमा भेट्नु भएछ स्वर्णिम र रविजी, यसको सन्देश चाहिँ के हुन सक्छ? उहाँले त आफूमा झुकेर बलायो भने पास गर्छु भन्नुभएको थियो, फेरि अर्थमन्त्रीसँग रातारात एक्लै बस्नु भएछ।
5: होइन होइन, यसमा कसैले पनि शंका नगरौं, एउटा पार्टीको सभापतिले आफ्नो उपसभापतिसँग अथवा अहिले वर्तमान चाहिँ दोस्रो वरियताको मन्त्रीसँग यसरी बस्नु, यसरी लामो चाहिँ छलफल गर्नु यो धेरै नै राम्रो कुरा हो। आजभन्दा अगाडि प्रधानमन्त्रीहरूले यसरी गरेको हामीलाई थाहा छैन, पार्टी सभापतिले पनि गरेको हामीलाई थाहा छैन र उहाँले राम्रो सुरुवात गर्नुभएको छ। यसै गरी कुरा बुझ्ने, के हो वास्तविकता बुझ्ने, त्यसपछि चाहिँ सरकारलाई निर्देशन गर्ने अनि सरकार प्रमुखसँग बसेर छलफल गर्ने अनि समाधान निकाल्ने, जुन चाहिँ रविजीले सुझबुझपूर्ण काम गरिरहनु भएको छ, रविजीको उमेर भन्दा धेरै नै परिपक्व काम गरिराखेको मैले पाएको छु। रविजीले अहिले जे गर्नुभएको छ मलाई चाहिँ ठिक लागेको छ।
4: होइन, उहाँहरू एक्लै एक्लै भेट्दाखेरि त अहिले तरङ्ग छ नि त होइन, राजनीतिक
5: मलाई के लाग्छ भने बालेनजीले यसमा कुनै चाहिँ किसिमको तरङ्ग मान्नुपर्ने कुनै अवस्था छैन, किनभने जसले जोसँग पनि भेटेर पार्टी सभापतिले उहाँका मन्त्रीहरूसँग भेट्नै नहुने भन्ने कुरै छैन, उहाँको उपसभापति पनि हो प्रधानमन्त्रीको, जसरी अर्को मन्त्री हुनुहुन्छ त्यसै गरी रविजीको उपसभापति पनि हो उहाँ, त्यसले गर्दा सरकारलाई सहयोग पुग्छ। बालनजीले पनि कुनै गरेको कमी कमजोरी रहेछ भने उहाँले नजिकबाट थाहा पाउने मौका भयो रविजीलाई, र बालेनजीलाई पनि भोलि मैले चाहिँ अब सुझाव पाउने भए राम्रो कुरा मैले अब सुन्न पाउने भए भनेर बालेनजी खुसी हुनुपर्छ भन्ने लाग्छ।
4: तर लामो छलफल पछि अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको भन्ने आएको छ। प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्छ, सरकारलाई पार्टीले लगाम लगाउनुपर्छ, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिन्छु भन्नुभएछ उहाँले।
5: होइन, यसमा चाहिँ के छ भने रवि बालेनजीले कतिपय कुराहरू सुधार्नुपर्छ, त्यो हामीले पनि सार्वजनिक रूपमा भनिराखेका छौँ। उहाँ एउटा पार्टीको के अरे चाहिँ वरिष्ठ नेता पनि हो र त्यसै गरी सँगसँगै देशको प्रधानमन्त्री पनि हो। देशको हामी सारा नेपाली जनताहरू जो उसलाई भोट हाल्ने होलान् नहाल्ने होलान्, आफ्नो प्रधानमन्त्रीले के भन्छ, आफ्नो प्रधानमन्त्रीको मनमा के छ, आफ्नो प्रधानमन्त्रीले काम गरिरह होला, त्यो एकदमै राम्रो काम छ, उहाँले राम्रो काम गरिरहनु भएको छ। तर सँगसँगै उहाँले जनतालाई कुनै न कुनै तरिकाले सम्बोधन गरिरहनु पर्छ। यो चाहिँ के छ भने विश्वमा उहाँले अरू देशको प्रधानमन्त्री राष्ट्रपतिहरूलाई हेर्नुहोस् न, जसले कार्यकारी चलाइरहनु भएको छ, उनीहरू सबैले जनतालाई सम्बोधन गरिराखेको हुन्छ। त्यस कारणले तपाईँले कुनै न कुनै तरिकाले जनतालाई सम्बोधन गरिराख्नुपर्छ, चाहे सदनबाट होस्, चाहे स्ट्याटस लेखेर होस्, चाहे भाषण गरेर होस्, चाहे तपाईँहरू जस्तो पत्रकार साथीहरूलाई अन्तर्वार्ता दिएर होस्। उहाँले त्यो सम्बोधन गर्नुभएको छैन, उहाँको ठूलो गलत हो। उहाँ चाहिँ साक्षात्कार जनतासँग हुनै पर्छ।
4: होइन, अब यो कहाँ पास दिइराख्नु, खालि त्यो झमेला भनेर चाहिँ गोलान्न खोज्या त होइन नि?
5: अब होइन, त्यसरी झमेला भनेर चाहिँ उहाँले सोच्न पाउनुहुन्न, किनभने उहाँ आफ्नो घरको प्रधानमन्त्री होइन, उहाँ देशको प्रधानमन्त्री हो। त्यस कारणले देशका जनता जो 3 करोड जनताहरू छन् मेरो प्रधानमन्त्री के हो भनेर विश्वस्त हुन चाहन्छन्, उहाँसँग उहाँसँग कुरा सुनेर खुसी मान्न चाहन्छन्, आनन्द लिन चाहन्छन्।
4: उहाँलाई रविजीलाई भन्या के, रविजी अब सिधै गोलान्ने लाइनमा त हुनुहुन्न कतै?
5: हुनुहुन्न हुनुहुन्न हुनुहुन्न रविजीले, मलाई लाग्दैन रविजीले त्यस किसिमको अहिले जम्मा चाहिँ 3 महिना 4 महिना प्लस हुँदैछ,
4: असन्तुष्टि व्यापक छ नि त पार्टीभित्र प्रधानमन्त्रीको शैली।
5: होइन होइन होइन होइन, रविजीले त्यो मिलाएर लिएर जानुहुन्छ र रविजीलाई मिलाउनलाई सजिलो पार्ने काम चाहिँ बालेन्द्र शाहजीले पनि गरिदिनु पर्छ।
4: होइन, यसलाई थाहा छ, अस्ति विधानमा एउटा नत्थी लाउने प्रोभिजन आइसक्यो नि होइन, सभापतिले चाहेमा फिर्ता बोलाउनु।
5: होइन, त्यो एउटा चाहिँ कहिलेकै चेक एन्ड ब्यालेन्सको लागि ल्याएको होला, त्यो त मैले पनि तपाईँलाई पहिला पनि मैले जाने के अरे प्रेसलाई भनिसकेका छु। त्यो नछिलाउने व्यवस्था वास्तवमा पार्टीले गर्नुपर्छ है, त्यो गरेर ठिक छ। त्यो पार्टी जीवले पुच्छर हल्लाउने होइन, जीवले पुच्छर हल्लाउनुपर्छ, पुच्छरले जीवलाई हल्लाउन मिल्दैन कुनै पनि जीवलाई। त्यसले गर्दाखेरि त्यो जीव भनेको चाहिँ पार्टी हो र पुच्छर भनेको चाहिँ सरकार हो। त्यस कारणले पार्टीले यसरी चाहिँ के अरे गुप्तवासमा बस्ने, खुल्लावासमा बस्ने, छलफलमा लाग्ने, प्रधानमन्त्रीसँग 4 घण्टा अस्ति बस्नुभयो, अहिले स्वर्णिम आजलीसँग दिनभरि बस्नुभयो रातभरि, त्यस कारणले गर्दा रविजीले गरिराखेको सुझबुझ राम्रो छ भन्ने लाग्छ मलाई।
4: तर अब सरकारप्रति धेरै आशा छ होइन, जनताको एकदमै चाहिँ निराश भएको जनताहरू पनि आशा तर चाहिँ यहाँलाई राम्रोसँग थाहा छ, सिंहदरबार अगाडिका दृश्यहरू हेर्नु भएको छ, आक्रोशहरू हेर्नु भएको छ, असन्तुष्टिहरू हेर्नु भएको छ होइन, बगरेल्ती छरिएर आयो नि त असन्तुष्टिहरू चाहिँ एकपछि अर्को
5: होइन। असन्तुष्टि यस्तो छ, असन्तुष्टिहरू त अब सम्बोधन धेरै हुन बाँकी छ, त्यस कारणले हो। दोस्रो कुरा चाहिँ असन्तुष्टिहरू चाहिँ कति किन पनि आइरहेछन् भने यो सरकारले गर्छ भनेर पनि एउटा आशले पनि असन्तुष्टिहरू चाहिँ मान्छेले देखाइरहेछ, किनभने अरू सरकार हुँदाखेरि यिनीहरूले गर्दैन, जति गरे नि केही हुँदैन, यिनीहरू चाहिँ गैँडाको छाला हो भन्ने सोच्थे भने अहिलेको सरकार चाहिँ एक्टिभ हुन्छ, हामीलाई भेट्न आउँछ, गृहमन्त्री उहाँ घर घर गएर मान्छेलाई भेटिरहनु भएको छ, जिल्ला जिल्लामा हेरिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि यो सरकार भनेको जीवन्त छ, यसले हामीलाई हेर्छ भनेर पनि मान्छेहरू धेरैभन्दा धेरै चाहिँ उनीहरूलाई गुनासो गर्न गएका होलान् भन्ने लाग्छ मलाई।
4: अब तपाईँ ढुक्क हुनुहुन्छ, 5 वर्षमा कायापलट हुन्छ वा चाहिँ राजसभा टुक्रिने सम्भावना छ?
5: अब राजसभा टुक्रिने त मलाई लाग्दैन हेर्नुहोस्, किनभने टुक्र्याउनलाई भर्खरका केटा मान्छेहरू छन्, यिनीहरू त्यत्रो ठुलो युगो लिएर बस्दैनन्। बुढाखाडा मान्छेमा जति युगो हुन्छ, केटाकेटी मान्छेहरूमा त्यति धेरै युगो हुँदैन, कारण उनीहरू सरी पनि छिटै भन्न सक्छन्, उनीहरू आफ्नो हिसाबले डिसिजन पनि छिटो गर्न सक्छन्। त्यस कारणले उनीहरूले टुक्रिएर जान्छन् बिगार्छन् भन्ने कुरा त मलाई लाग्दै लाग्दैन हेर्नुहोस् है। तर चाहिँ के छ भने उनीहरूले सुझबुझपूर्ण तरिकाले आफूलाई सच्याउँदै अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ।
4: भनेपछि 5 वर्षसम्म निरन्तर रूपमा यो सरकारले देश र जनताको पक्षमा काम गर्छ, देश सुशासनयुक्त ढंगले अगाडि जान्छ भन्नेमा तपाईँ ढुक्क नै हुनुहुन्छ?
5: मलाई करिब करिब ढुक्क छु, किनभने हामी यस्तो कुरा धेरैचोटि देखेर आएको हेर्नुहोस्। हामीले त्यो 36 सालको चाहिँ नि त्यो जनमत संग्रह पनि देखेको, गिरिजा प्रसादले पनि बहुमत ल्याएको, केपी ओलीले 2 तिहाई ल्याएको, प्रचण्डले पनि झन्डै 2 तिहाई ल्याएको, यो सबै हामीले देखेर, यिनीहरू फेलियर भएको हामी देखेर आएको, त्यस कारणले यो सरकार पनि फेलियर भयो भने नेपाली जनताको आँखाबाट रगत आउँछ हेर्नुहोस्, आँसु मात्रै होइन। त्यस कारणले यो सरकारलाई फेलियर हुने कुनै छुट छैन, यिनीहरू फेलियर हुने होइन, यिनीहरूले काम देखाउनुपर्छ, यिनीहरूले काम गर्नुपर्छ। हामीले पनि त्यही भएर यो सरकारलाई राम्रो काम गरोस् भनेर समर्थन गरेका छौँ।
4: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता, कानूनका जानकार, फुटबलका प्रेमी क्रेजी बाबुराम दाहाल, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनेछौँ।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: 저는 빠켓 보너스 빵
1: 미쳤던 테너리스톤 계속마다 비벼와 플레이보
0: भरपूर मनोरंजन सहित मात्र रु 900 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
1: हामी पालिका बसमा उपस्थित भइसकेका छौं र विशेष गरी पालिका बसमा आज कुराकानी गर्न चाहन्छु छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम भामजी। नेपाली बहसको पालिका बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, गुड मर्निङ।
1: अब तपाईँको नगरपालिका छायानाथ रारा नगरपालिका होइन, अब स्थानीय तहको काम कर्तव्य अधिकारहरू यसलाई घर घरको सिंह दरबार भन्छन् जनताले। कतिपय ठाउँमा त सिंहहरू जन्मिया छन् होइन, कतिपय ठाउँमा चाहिँ सेवकहरू पनि जन्मिया छन्। तपाईँ सेवक पर्नुहुन्छ कि सिंह पर्नुहुन्छ?
2: अब विश्लेषण अब आफ्नो आफ्नो तरिकाको हो। अब विशेष गरी अब हामी चाहिँ वास्तवमा सेवक भएर नै हामीले चाहिँ काम कार्य प्रक्रियाहरू अगाडि बढाउने हो। त्यस कारणले अब चाहिँ यसमा रक्तदान, मतदान, भूमिदान, बलिदान र कन्यादान भन्ने हुन्छ। यसमा विशेष गरी हामीले चाहिँ मतदान पाएका हुन्छौँ, यो मतदानलाई चाहिँ दुरूपयोग हुन नदिनको लागि हामीले चाहिँ सेवक भएर जन्मिनुपर्छ र सेवक भएर काम गर्नुपर्ने।
1: दान भनेको पुण्य काम हो होइन, दान कसैलाई पनि दान दिने भनेको महान काम हो। तपाईँहरूलाई नागरिकहरूले दान दिएर महान काम गरेका छन्, तपाईँहरूले पनि महान काम गर्नु भएको छ। विशेष गरी तपाईँको नगरपालिकाका जनताहरू सन्तुष्ट हुनुहुन्छ आज भामजी तपाईँबाट?
2: विशेष गरी हामी अब जनताप्रति उत्तरदायित्व हुने किसिमका कामहरू हामी शिक्षा, स्वास्थ्य, अब त्यस्तै पशु, कृषि, भौतिक पूर्वाधार निर्माणमा यावत कामहरू अब पालिका भनेको चुलाको सरकार हो। विशेष गरी प्रदेश सरकार र अहिले संघीय सरकारको कुरा हेर्ने हो गर्ने हो भने हामी अब साबिकको कडालीमा कुनै पनि चाहिँ अहिलेसम्म रोड पेज नगरेको, अन्य चाहिँ पुल पुलेसाहरू नगरिदिएको यो संघीय सरकार र प्रदेश सरकारको दायित्वभित्र पर्दछ। हामीले अब नुनदेखि सुन, सियोदेखि धागो, एजीहरू कामहरू जस्तै अब आपद पर्दा पनि स्थानीय तह, विपद पर्दा पनि स्थानीय तह, हरेक कुराहरू चाहिँ अब नुनदेखि सुन, सियोदेखि धागो भनौँ न, विभिन्न किसिमका एबिसिडी कामहरू हामीले चाहिँ पालिकामा सीमित स्रोत साधनका बावजुद गर्नु पर्या हुन्छ। त्यो चुलाको सरकारको चाहिँ एउटा पत्यावती र सिंहदरबारको अधिकार भन्ने कुरा पनि त्यही हो। जस्तै पहिला पुरानो संरचनामा ऐन नियम कानूनहरू बन्दैन थियो त्यतिखेर, पुरानो संरचना जीविस गाविस हुँदाखेरि। अब अहिले संघीयता आइसकेपछि न्यायालय त्यही छ, त्यसपछि क्याबिनेट त्यही छ, त्यसपछि कानून नीति निर्माण बनाउने कुराहरू त्यही छ। सबै कुराहरू अब स्थानीय सरकार सञ्चालन ऐन नेपालको संविधान 2072 दिइसकेपछि त्यही अनुसारको खाकाले हामीले काम गरेका छौँ। अहिले पछिल्लो पटक यो चाहिँ संघीयताको ढाँचाले अलि यो मोर्टालिटीलाई अलिकति चाहिँ तुवाउने किसिमको केही हाम्रा अधिकारहरू चाहिँ कुण्ठित गरेको यो देखिँदैछ। त्यस कारणले अब यसको लागि यो देखिनु नै हाम्रा अधिकारहरू, स्थानीय तहका अधिकारहरू चाहिँ वञ्चित गर्नु नै जनता लाई चाहिँ दुःख दिनु र सिंहदरबारको अधिकार अझै चाहिँ गाउँमा नपुगेको महसुस हुनु हो। हजुर, विशेष
1: होइन, अब यो केन्द्रसँग प्रदेशसँग कतिको सम्बन्ध छ? हुन त अब अहिले चाहिँ धेरै बजेटहरू चाहिँ कटौती गरिएका विषयहरू पनि आएका छन् होइन। अब तपाईँहरूलाई चाहिँ अब स्थानीय सरकार भइसकेका नाताले जनताका प्रत्यक्ष गुनासाहरू सुन्नुपर्ने पनि हुन्छ। अब राष्ट्रपालले त अब स्थानीय तहमा निर्दलीय सरकारको परिकल्पना गर्दैछ फेरि होइन, दलहरूले बिगारे भन्ने छ अब राष्ट्रपालको एउटा निष्कर्ष छ, किनभने यो देशको ठूलो पार्टी हो अहिले, सत्ता सञ्चालन गरिरहेको एउटा परिस्थिति छ। अब अहिलेको अवस्थामा चाहिँ तपाईँलाई कतिको अप्ठ्यारो छ? अहिले नयाँ सरकार आइसके पछाडि सरकारसँग समन्वय अर्थात प्रदेश र संघ सरकारसँगको समन्वयको भूमिका चाहिँ कस्तो छ यतिखेर?
2: यो अगाडिको जुन राष्ट्रपतिको सरकार नआउँदै अगाडि चाहिँ अलिकति समन्वय सहकार्यहरू एकदम चाहिँ तीव्र रूपमा बढेको हुन्थ्यो र हामी पनि गर्थ्यौँ। अहिले यो पछिल्लो पटक अब पालिका र मन्त्रीहरूलाई अब हामी काठमाडौँ गएपछि अब भेट्ने पालो नपाउने, भेट्ने टाइम नदिने, त्यसपछि हाम्रा पालिकाबाट गएका सिफारिसहरू चाहिँ टोकरीमा फालिदिने होइन, यस्तो किसिमको भइराखेको छ। पहिला चाहिँ हाम्रै अब राजनीतिक अस्तित्वबाट अब संयुक्त सरकार अब एमाले, माओवादी, कांग्रेसका अब नेताहरूको संयुक्त सरकार हुन्थ्यो र हाम्रा कुराहरू, जिज्ञासा, गुनासाहरू सुन्थे। अब भौगोलिक कठिनाईका चाहिँ कडालीका कुराहरू, पालिकाका कुराहरू हामी प्रमुखले बोल्यो भने केही सुन्थे। अब अहिले त अब भेट्ने त हाम्रो पालै पाइँदैन र हाम्रा सिफारिसहरू लिएका कुराहरू टोकरीमा फालिन्छन्। अब अहिले सरकार ठ्याक्कै कतातिर छ भने पुरानो एकपटक त्यो पञ्चायती शैलीको, जस्तै कसैले भन्न, बोल्न, विरोध गर्न नपाउने, जस्तै कसैले बोले नै भनेपछि अब तुरन्त चाहिँ उसलाई चाहिँ कारवाहीको प्रक्रियामा
1: यस्तो छ र सरकार यो सरकार त जनताको पक्षमा राम्रो छ भनेर सबैले चाहिँ प्रशंसा गर्दैछन्।
2: अब प्रशंसा त अब देखिँदैछ त अब यो भूमिहीन सुकुम्बासीले प्रशंसा गर्दैछन्। अब यो ठाउँ ठाउँमा चाहिँ अब मधेसतिर यो महँगीका कुराहरू ग्यासका कुराहरू हेर्नुहोस् यहाँ तल 100 रुपियाँको आज भान्सा ट्याक्स लागिराखेको छ। अब हिजो अस्ति अर्को चाहिँ पढाइमा विद्यार्थीहरूमा अर्को करहरू देखिँदैछ। अब दिन प्रतिदिन महँगीहरू डुबिया छ। अब बेरोजगारको सृजना त्यतिकै छ। झन् विदेश गएका छन्। यो सरकारले पहिला त्यही भने होइन हामी निर्वाचित हुँदाखेरि हामी स्वदेशमै रोजगार दिन्छौँ अर्को गर्छौँ यावत कुराहरू गरिराखेका छौँ। अहिले जिउका त्यो समस्या त्यही नै त छन्।
1: तर अब तपाईँले आफ्नो कार्यकालमा होइन अब छायानाथ रारा नगरपालिकामा गर्न सकेको र आफूलाई चाहिँ एकदमै मैले राम्रो गर्दैछु है भन्ने खालको त्यस्तो इन्सपायर हुने खालको के काम गर्नुभयो?
2: हामीले त अब गौरवको आयोजना सँगसँगै शिक्षा स्वास्थ्य पशु कृषि धेरै कामहरू गरिराखेका छौँ विशेष गरी नगरपालिकाले। अब अहिले करिब करिब हाम्रो 5 वर्षको रनिङमै छ। विशेष गरी विद्यालय भवनहरू हामीले पक्की प्रत्येक पहिला हामी निर्वाचित हुनुभन्दा अगाडि चाहिँ सबै टिनको छाना हालेका विद्यालयहरू थिए। अहिले पक्की बिल्डिङहरू लगाएका छौँ। लगभग 30-35 बिल्डिङहरू बनिसके। त्यसमा 87 बस्तीहरू छन्। 14 छन्। त्यसमा हामीले खानेपानी धारा एक धारा लगभग 47 हामीले चाहिँ वृहत खानेपानी आयोजन प्रोजेक्टहरू नगरपालिकाले चाहिँ गरिसकेका छ। स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै हामीले नपुगेको ठाउँमा इकाइहरू सञ्चालन गरे पनि आधारभूत स्वास्थ्य केन्द्रहरू पनि जस्तै भवन दिएर त्यहाँ जनशक्ति पनि व्यवस्थापन गरेको अवस्था छ। जस्तै अब संघीय सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम हो हामीले 3 ठूला वृहत प्रोजेक्टहरू एउटा चाहिँ सुम्ली गाउँमा कहिल्यै सड़क नगएको ठाउँमा चाहिँ 8 करोड़ लागतमा बेली ब्रिज र त्यसपछि सड़कहरू बन्दैछ। अर्को 2 खोलामा चाहिँ ओडालाई जोड्ने तरिकाको जस्तै 10-11 रोबा त्यसपछि लेदा खोला 6-7-8-1-2-3 ओडालाई जोड्ने सड़क खण्डमा हामीले चाहिँ ठूला मोटरेबल पुलहरू 2 बनाउँदैछौँ। अब जिल्लामा एक मात्रै जिल्ला छ त्यसमा एउटा चाहिँ नगरपालिका त्यसपछि अरू गाउँपालिका भए पञ्चायतदेखि अहिलेसम्म त्यहाँ खुल्ला मञ्च रङ्गशाला थिएन। अहिले मेरो पालामा चाहिँ यो रङ्गशाला निर्माण गर्नका लागि हामीले मुआवजा चाहिँ दिने अनि त्यसपछि चाहिँ संरचना बनाउने भनेर 6 करोड़ रुपियाँ चाहिँ विनियोजन भएको छ। अब मुआवजा पहिलो र दोस्रो किस्ता सँगै दिँदैछौँ। त्यस्तै कृषिका कुराहरू छन् त्यस्तै रोजगारका कुराहरू छन् र अन्य पशुका कुराहरू छन्। यो होमस्टेहरूका कुरा राताको पर्यटन प्रबन्धनहरूका कुराहरू यी थुप्रै कुराहरू नगरपालिकाले गरेका छ। त्यो पनि सीमित स्वर साधन जस्तै हामी कहाँ चाहिँ अब समानीकरण बजेट त्यस्तै आउने अब राजस्व अलिकति चाहिँ दायराहरू कम छन् त्यस कारणले त्यसका बावजुद पनि हामीले धेरै गरेका हौँ भन्छौँ। हामीले त अब राज्यले हेर्ने अब कडालीका साबिका जिल्ला त्यसपछि पालिकाहरूलाई अलिकति कुण्ठित गर्ने हाम्रो आवाजहरू नसुन्ने जस्तै अहिलेसम्म रारा देशकै ठुलो ताल हो यो पिच नहुनुको कारण हिलाम्य हुने अनि मृत्यु मार्ग हुने यो कसको कारण होला त यो त केन्द्रीय सरकारले हेर्ने होइन र यो त्यस कारणले अब अलिकति हामी झकझकाउँछौँ अहिलेको सरकारले के गर्ला भन्ने फेरि आशा
1: छ। कर्णालीको हिरो भनेर चाहिँ ज्ञानेन्द्र साईलाई लिन्छन् होइन अहिले त पुरै जुम्लादेखि लिएर कर्णालीदेखि लिएर व्यापक रूपमा मैले बजेट धेरै लगाएको छु त्यहाँ चाहिँ एकदम धन्यवाद छ राजसभा सरकार भन्दै हुनुहुन्छ अस्ति त्यो मान्यजीले राम्रो छैन त्यहाँ।
2: अब त्यो त आफ्ना निर्वाचन क्षेत्रहरू हुन्छन् प्राय मन्त्री भइसके पनि आफ्नै जिल्लामा हेर्ने माननीय भइसकेपछि त्यहाँका जनताले भोट
1: बाटोमा पनि व्यापक बजेट गएको छ बाटो सुधारमा व्यापक भएको छ भन्नुहुन्छ तपाईँले
2: छैन छैन कति हिजो अस्ति रहेर जाने मान्छेले कति दुःख पाइराखेका छन् गाडीका गाडी अट्किया छन्। अब यो उहाँको भयो होला जुम्लाको एरियामा ज्ञानेन्द्रजीको एरियामा बाटो पिच भयो होला ग्राभिल भयो होला आरसिसी भयो होला। हाम्रो चाहिँ जब मुगुको सिमाना रहेरको सिमाना लाग्छ सबै अहिलेसम्म मृत्यु मार्ग भनेर घोषणा गर्दा हुन्छ
1: भनेपछि अझै पनि त्यहाँका जनताहरूको कष्टकरै छ होइन त्यहाँको जीवन
2: एकदम कष्टकर अहिले फेरि त्यो यतिखेर बाटो चाहिँ बर्खाको सिजनमा पर्यटकहरू गएर पुरा अल्पत्र परिरहेको छ
1: भनेपछि राधा घुम्न जान यो सिजन चाहिँ बडो गाह्रो भयो होइन बर्खा भएको
2: गाह्रो भयो यो त केन्द्रीय सरकारले पक्कै पनि केही न केही गरेर छिटो छरिदिलो यहाँ तराईतिर त यो अहिले होइन उहिले हाम्रो बाबु बाजे धुरो परमपूर्व कालदेखि हामी त्यतिखेर चाहिँ हाम्रो जिजुबुवाहरू खुट्टो नखुट्टै हिँडेर यहाँबाट नुन लिएर चामल लिएर जान्थ्यो भने त्यतिखेर विकास भएको ठाउँ हो कि यहाँ तराईमा अनि अहिले पनि बजेटिङको बेला फेरि त्यही ऱ्याङ्क त्यही क्याटेगोरी अनि त्यहाँ दूरदराजमा कहिले विकास हुन्छ।
1: बालेनलाई के भन्न चाहनुहुन्छ प्रधानमन्त्रीज्यूलाई यतिखेर तपाईँ
2: अब उहाँ त अहिले देशमा बाहिर देखिँदैछ त, अब गुप्त बस्ने साइरेनमा बस्ने, बाहिर केही कसैले केही भने जनप्रतिनिधिले कर्मचारीहरूले चाहिँ राष्ट्र सेवा कर्मचारी ठाउँको ठाउँ कारवाही गर्ने, स्पष्टीकरण दिने, अनि यो देश त अहिले भत्ताभङ्ग भएको छ त, अब हामी छुट्टै गर्छौँ अर्कै तरिकाको गर्छौँ भन्ने कुराहरू थियो, अहिले सबै भत्ताभङ्ग लथालिङ्ग छ, यो त मैले भन्नै पर्ने
1: होइन। उहाँलाई तपाईँको के त्यस्तो आग्रह छ प्रधानमन्त्रीज्यूलाई एउटा स्थानीय तहको प्रतिनिधिका हिसाबले?
2: आग्रह मेरो के कि अब पहिला चुनावको ताखा अगाडि अब उहाँहरूले जस्तै राष्ट्रपाको एउटा नारा सबै ठाउँमा थियो, हामी सुदूर अब दुर्नाई झिकै झिकै माया समुदाय, अनि धारा अनि राजा महेन्द्रले भन्नुभएको थियो एउटा देशी मान्छेले साहा साहा भनेको देशी हुन् माथि धारा झिकै झिकै माया तिमीलाई, उता धारा महेन्द्रले भन्नुभएको थियो हामी खटारीबाट विकास गर्दै ल्याउँछौ भन्ने, अब यहाँ सुर्खेतमा उहाँको बोल्नु भएको थियो दुई तीन शब्द, त्यो कुरालाई पनि अहिले चाहिँ केही मध्यनजर गरिएन। जस्तै अब अस्ति बजेट वक्तव्यमा पनि त्यति हाम्रो यो राराको बजेटै परेन, हजुर बजेटै परेन।
1: रारा त पर्यटकीय स्थल हो, राज्यको नजरमा पर्नुपर्ने हो होइन,
2: नजरमा सबैले अब यो त्यस्तै छ अलिकति, अब भूगोलले पनि ठगेको, माटोले पनि ठगेको, सबै राज्य सत्ताले पनि ठगेको। अब हामी सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने त्यही अलिकति गएको टोकरीको भाँडोको पैसा, अब एबीसीडी सारा चाहिँ नुनदेखि सियो सियोदेखि धागो काम अब कति गर्ने, हरेक पालिकालाई त बडा गाह्रो स्थिति आइराखेको छ। अलिकति ठुला त्यस्ता पालिका जोड्ने जिल्ला स्तरीय चाहिँ अलिकति गौरवको आयोजनाहरू, मोटरेबल पुलहरू, यस्ता कामहरू केन्द्र सरकारले गरिदिएको भए हामीलाई अलिक सजिलो हुन्थ्यो, ती काम पनि हामीले छोड्नु परेको छ, अलिकति दुःख छ हजुर।
1: हस्, हामीले यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। यतिखेर पालिका बसमा साईनाथ राणा नगरपालिकाका प्रमुख हामीसँग जोडिनु भएको थियो। आदरणीय श्रोता, नेपाली बससँगै पालिका बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: Radio.
1: Extreme energy drink.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780.

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा। एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-576-2917, 98-576-36-567, 98-451-20-736।
1: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लन आक्षेप घटना तल आपिबै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे म तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लन
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
7: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
5: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
8: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
9: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ECG सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
10: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
9: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
8: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
10: 24 घण्टा आकस्मिक सेवा।
9: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
8: बडगाउँ चौर कुस्मा पर्वत, फोन नम्बर 0674227 0674227
10: मोबाइल नम्बर 9856227 9856237
8: 9851918918
10: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
8: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.
3: आत्महत्याको सोच र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारी। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
4: हजुर नमस्ते, धन्यवाद।
3: विशेष गरेर हामी शुरूआत चाहिँ मानसिक समस्याबाटै गरौं। मानसिक समस्या, अझ भनौं मनोसामाजिक समस्या, यसबारे अलिकति प्रश्न दिनुहोला।
4: अब यस्तो छ, मानसिक समस्या भन्नाले जस्तो मानसिक स्वास्थ्य सम्बन्धी केही पनि समस्या भयो भने हामी त्यसलाई मानसिक समस्या भन्छौ, होइन। अब सम्पूर्ण स्वास्थ्यको चाहिँ एउटा अभिन्न अङ्ग, होइन, छुटाउनै नहुने अङ्ग चाहिँ मानसिक स्वास्थ्य हो, होइन। मानसिक रूपले स्वस्थ भएपछि बल्ल व्यक्तिलाई सम्पूर्ण रूपले स्वस्थ भएको हामीले मान्न सकिन्छ, होइन। यदि मानसिक रूपले स्वस्थ छैन तर अब अन्य शारीरिक रूपले स्वस्थ व्यक्ति हुनुहुन्छ भने पनि व्यक्ति चाहिँ पूर्ण रूपले स्वस्थ हुनुहुँदैन, र त्यसले गर्दा चाहिँ व्यक्तिका दैनिक जीवनयापनमा समस्या आउँछ, व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आउँछ, व्यक्तिले जीवनमा आएका तनावहरू झेल्न गाह्रो हुन्छ, आफ्नो परिवारलाई र समाजलाई र देशलाई योगदान राम्रोसँग दिन सक्नुहुँदैन, र व्यक्तिको सम्पूर्ण जुन जीवनको गुणस्तर क्वालिटी नै नकारात्मक हिसाबले प्रभावित भएको हुन्छ। त्यसले गर्दा मानसिक समस्या भन्नाले एउटा स्वास्थ्यकै एउटा एकदम छोड्ने नै नहुने खालको चाहिँ एउटा आयाम हो। हजुर,
3: महत्वपूर्ण विषय हो भनौँ, होइन। शरीर स्वस्थ महत्वपूर्ण कि मन स्वस्थ भन्छौ, होइन, सबैभन्दा महत्वपूर्ण के रहेछ त खासमा?
4: अब यसो छ, अब मन बढी महत्वपूर्ण, शरीर कम महत्वपूर्ण भन्न पनि मिल्न त, होइन। तर दुइटै, होइन, मन र शरीर चाहिँ अब एउटा व्यक्तिको चाहिँ भनौँ न दुईटा पाङ्ला जस्तो हो, होइन। त्यो बिना चाहिँ व्यक्ति चाहिँ जीवन यात्रामा चाहिँ राम्रोसँग यात्रा गर्न सक्दैन, सफल हुन सक्दैन, होइन। त्यसले गर्दा दुइटै नै एकदम उत्तिकै महत्वपूर्ण छन्। तर मनको कुरा भन्दाखेरि एउटा के हो भन्दा, यदि शरीर स्वस्थ रहिकन पनि मन स्वस्थ छैन भने कहिले कहिले व्यक्तिले चाहिँ जुन जस्तो खालको उसको जीवन हुनुपर्ने हो, जस्तो अनुभव उहाँले लिनुपर्ने हो, जस्तो उहाँले कार्य सम्पादन देखाउनु पर्ने हो, त्यसमा पनि समस्या भए हुन्छ। त्यसले गर्दा मन पनि उत्तिकै महत्वपूर्ण छ।
3: मन अस्वस्थ हुने बित्तिकै विभिन्न खालका मनोसामाजिक समस्याहरू, मानसिक समस्याहरू चाहिँ आइपर्छन्, होइन। अब यो मन स्वस्थ चाहिँ बनाउनको लागि चाहिँ व्यक्तिले खासमा ध्यान दिनुपर्ने चाहिँ केमा हो?
4: हजुर, अब व्यक्तिले ध्यान दिनुपर्ने कुराहरू धेरै हुन्छन्, होइन। अब एउटा त जुन मनलाई हामीले चाहिँ अस्वस्थ पार्ने खालको चाहिँ जीवनशैली के छ, होइन, त्यो चाहिँ हामीले थाहा पाएर हाम्रो जीवनशैलीबाटै सुधार गर्नुपर्ने हुन्छ। स्वस्थकर जीवनशैली नै गर्नुपर्ने हुन्छ। स्वस्थकर जीवनशैली बाँच्दाखेरि त्यसले शरीरलाई मात्र स्वस्थ नबनाइकन मनलाई पनि स्वस्थ बनाउने भूमिका खेल्दछ, होइन। सुन्दाखेरि एकदम चाहिँ सामान्य कुरा जस्तो लाग्छ, व्यायाम गर्ने, निन्द्रा पुर्याउने, तनावलाई व्यवस्थापन गर्ने, होइन, आवश्यकता अनुसार मनोरञ्जन लिने, होइन, सृजनशील भएर कार्य गर्ने, होइन, हेर्दाखेरि चाहिँ एकदम सामान्य कुरा लाग्दछ, होइन। अनि स्वस्थकर खानेकुराहरू खाने, ब्यालेन्स डाइट, होइन, जुनले चाहिँ शरीरलाई पनि स्वस्थ राख्दछ र मनलाई पनि नकारात्मक हिसाबले प्रभाव गर्दैन, त्यो चाहिँ गर्ने, होइन। लागु पदार्थ तथा अन्य दुर्व्यसनबाट पर बस्ने, यी कुराहरूले गर्दाखेरि शरीरलाई मात्र स्वस्थ राख्ने होइन, मनलाई पनि स्वस्थ राख्दछ। साथसाथै केही स्किलहरू हुन्छ, केही सिपहरू चाहिँ व्यक्तिले सिक्नुपर्ने हुन्छ। कतिपय व्यक्तिले सानैदेखि त्यो सिपहरू आफ्नो परिवारबाट सिकिरहेको पनि हुनुहुन्छ, कतिपयले जेनेटिक हिसाबले, जैविक हिसाबले पनि त्यो गरिराख्नु भएको हुन्छ, होइन। जस्तो कतिपयलाई फेरि सिक्नै पर्ने हुन्छ, जस्तो कोपिङ स्किल, कुनै पनि तनावहरू आयो, समस्याहरू आयो भने त्यसलाई चाहिँ कसरी झेल्ने सिपहरू हुन्छ। त्यसमा पनि एकदम सामान्य सिम्पल कुरादेखि लिएर अलिकति कम्प्लेक्स खालका कुरा पनि हुन्छन्, होइन। अर्को चाहिँ सोसल स्किल, समाजमा हामीले डिल गर्दाखेरि कसरी डिल गर्ने, संवादका स्किल, कम्युनिकेसन स्किल, किनभने कतिपय कुरा कतिपय वखतमा चाहिँ हाम्रो संचार कम्युनिकेसनमा चाहिँ यदि भनौँ न हामीले राम्रोसँग नगर्दा अथवा नलिँदा त्यसलाई, त्यसबाटै समस्या आइरहन्छ, त्यसबाटै तनाव आइरहन्छ। त्यो कुरा प्रब्लम सल्भिङ कुराहरू, होइन, अरू चाहिँ रिजिलियन्सका कुराहरू, जस्तो व्यक्तिलाई चाहिँ जीवनकालमा त विभिन्न तत्त्वहरूबाट तनावहरू आउँछ, समस्याहरू आउँछ, होइन अप्ठ्यारोहरू आउँछ, तर त्यो अप्ठ्यारो आए पनि त्यो अप्ठ्यारोलाई चाहिँ झेलेर त्यसभन्दा झन् अझ बलियो भएर, झन् सबल भएर निस्किने जुन क्षमता भन्छ त्यसलाई रेजिलियन्स, अझ रेजिलियन्स डेभलप गर्ने तरिका होइन। अनि अर्को चाहिँ क्रिटिकल थिङ्किङ। कहिले कहिले हामीले चाहिँ हाम्रो सोचाइमै समस्याहरू हुन्छ कि, हामीले चाहिँ जीवनलाई हेर्ने नजरिया, वरिपरिको हाम्रो वातावरणलाई हेर्ने नजरिया, अरू मान्छेलाई बुझ्ने होइन घटनाहरूलाई बुझ्ने तरिका फरक पर्दिरहेको हुन्छ। त्यसलाई पनि हामीले चाहिँ च्यालेन्ज दिन सक्यौँ, चुनौती दिन सक्यौँ, र त्यसबाट चाहिँ फ्याक्टमा रहेर भावनामा धेरै अनावश्यक भावनामा नबगिकन फ्याक्चुअल भएर अब्जेक्टिभ भएर क्रिटिकल थिङ्किङ गर्न सक्यौँ भने त्यसबाट पनि हामीहरूलाई धेरै तनाव हुनबाट बचाउँछ।
3: अब मानसिक समस्या मध्ये चाहिँ एउटा गम्भीर स्वास्थ्य समस्याका रूपमा पनि लिनुपर्छ आत्महत्याको सोच आउनु, होइन? एकदमै गम्भीर विषयवस्तु पनि हो, होइन? खासमा यो सोच चाहिँ किन आउँछ मानिसमा?
4: अब आत्महत्या भनेको व्यक्तिले आफ्नै हानि गर्ने, हानि मात्र होइन कि आफ्नै जीवनलाई त्याग गर्ने, होइन आफ्नो शरीर त्याग गर्ने विकल्पहरू हुनुहुन्छ, उपायहरू हुनु, त्यसलाई हामीले आत्महत्या भन्छौँ होइन। त्यो व्यक्तिले आफ्नो इच्छाले नै गरेका हुन्छ होला, त्यो इच्छा आउनमा उहाँलाई केही बाद के उहाँलाई जीवन जिउनलाई कठिनता महसुस गर्नुभएको या त जुन जीवनमा जे समस्या देखिराख्नु भएको छ उहाँको समस्या, त्यो समस्यालाई उहाँले समाधान गर्न नसक्नु भएको र नसक्ने मात्र होइन कि भविष्यमा पनि मैले त्यो जीवनका समस्याहरू समाधान गर्न सक्दिनँ अथवा भविष्य पनि मेरो आशा त्यति सकारात्मक छैन, उज्यालो छैन होइन भनेर उहाँले निराशावादी सोच राख्नुहुन्छ। आफ्नो जीवनप्रति मात्र नभएर आफ्नो वरिपरिको वातावरणमा पनि उहाँहरूको नकारात्मक दृष्टिकोण हुन्छ, आफ्नै आफैप्रति पनि नकारात्मक दृष्टिकोण हुन सक्दछ। जस्तो आफ्नो क्षमता आफूलाई उहाँले चाहिँ हिंतापोत राख लिने होइन, आफ्नो क्षमतालाई एकदम न्यून ठान्ने अथवा चाहिँ म लायक छैन भन्ने थाल्ने अथवा सेल्फ वर्थ सेल्फ इस्टिमका कुराहरूमा देखि कमी आउने होइन, साथसाथै भविष्य पनि अन्धकार छ होइन, भविष्य चाहिँ खासै अब केही होप छैन, राम्रो हुनेवाला छैन भन्ने खालको दृष्टिकोण उहाँमा आउँछ, व्यक्तिमा आउँछ। र कहिले कहिले कस्तो पनि हुन्छ नि व्यक्तिलाई, अब जस्तो म जस्तो यो संसारमा उसको उसले व्यक्तिले आफ्नो अस्तित्वलाई नै खासै महसुस गर्नु हुँदैन होइन, जस्तो म नभइदिँदा पनि यहाँ चल्छ अथवा म हुँदै नहुँदा पनि भनौँ न मेरो परिवारलाई अथवा अरू व्यक्तिलाई खासै केही फरक पर्दैन, बरु म त उहाँहरूको लागि बोझ बनिरहेको छु भन्ने खालको चाहिँ एउटा नकारात्मक धारणा चाहिँ जीवनप्रति आउँछ होइन, त्यो पटपटक आइरहेको हुन्छ होइन, अनि पटपटक आउँदा आउँदै अनि पहिला विचारको रूपमा चाहिँ उहाँहरूले चाहिँ अब यो जीवनलाई निरर्थक देख्नुहुन्छ होइन, कहिले कहिले निष्क्रिय खालको विचार आउँछ, प्यासिभ सुसाइडल आइडिएसन भन्छौँ, अनि पछि पछि गएर व्यक्तिले चाहिँ एक्टिभ हिसाबले पनि म अब आत्महत्या नै गर्ने हो भनेर पनि सोध्नुहुन्छ, कसैले योजना प्रिपेयर योजना बनाउनुहुन्छ, प्लानिङ गर्नुहुन्छ, अनि त्यसपछि तयारी पनि गर्नुहुन्छ होइन, अनि त्यसपछि कसैले घटनाको प्रयास गर्नुहुन्छ, कोही सफल पनि हुनुहुन्छ, यस्तो खालको चाहिँ त्यसको प्रोग्रेसन छ आत्महत्याको होइन। अब आत्महत्या पनि भनिन्छ, अब लगभग धेरै जसो आत्महत्याको कारणमा मानसिक स्वास्थ्यको समस्या नै हुन्छ होइन, कतिपय केसमा मात्र चाहिँ आत्महत्या गरेको व्यक्तिले किन गर्नुभयो भन्ने थाहा लाग्दैन, तर धेरै जसो केसमा चाहिँ मानसिक स्वास्थ्यको समस्या देखिन्छ। अब सम्पूर्ण मानसिक स्वास्थ्यका समस्याहरू के कारणले हुन्छन् भनेर भन्दाखेरि हामीले चाहिँ अहिलेसम्मको चाहिँ जुन प्रचलित जुन सिद्धान्त छ होइन, जैविक मनोवैदिक र सामाजिक तत्त्वहरूको अन्तक्रियाले गर्दा कतिपय व्यक्तिमा त्यो जैविक कुरा नै पहिलेदेखि नै आइरहेको हुन्छ, कोही वंशाणु पनि अलिकति त्यसमा गुण हुन्छ होइन, जीवनलाई छिटो चाहिँ नकारात्मक तरिकाले सोचिहाल्ने, छिटो डिप्रेसिभ टेम्परामेन्ट अथवा डिप्रेसिभ उसमा मेन्टल स्थितिमा गइहाल्ने होइन, त्यस्तो खालको
3: पारिवारिक वातावरणै त्यस्तो अथवा परिवारमा पहिला पनि अरूहरूलाई हुने
4: कसैको चाहिँ त्यो जिनबाटै आइरहन्छ, वंशाणु जस्तो आफ्नो हिस्ट्री लियो भने हामीहरूले उहाँहरूको चाहिँ अघिल्लो जेनेरेसनमा अथवा आफन्तीहरूमा कसैले न कसैले आत्महत्याको प्रयास गरेको अथवा आत्महत्याको घटनै गरेको भन्ने पनि देखिन्छ, त्यसले चाहिँ ए जैविक पनि केही छ तत्त्व जिन क्रोमोजोममै होइन भन्ने कुराहरू हुन्छ। अब धेरै जैविक हिसाबमा अनुसन्धान गर्दाखेरि के रिसेप्टरहरू पनि भनेर देखिन्छ, सेरोटोनिनको पनि त्यसमा भूमिका छ भन्ने आएको छ होइन, अब यता त्यसलाई चाहिँ अब जैविक कुरालाई चाहिँ अब व्यक्तिले चाहिँ धेरै परिवर्तन गर्न अलिक गाह्रो पर्दछ, तर जैविक कारणले मात्रै गरिरहेको हुँदैन, किनभने मैले अघि भनेछ अन्तर्क्रिया हुन्छ, जैविक कुराहरूले अनि व्यक्तिको जुन व्यक्तित्व छ जुन अघि म्याडमले भन्नुभयो जन्मेदेखि हुर्किँदै गर्दाखेरि ठुलो वयस्क हुने बेलासम्म चाहिँ व्यक्तिको व्यक्तित्व बनाए हुन्छ नि, त्यो घरबाटै बन्छ होइन, अब त्यो व्यक्तित्व बन्ने क्रममा पनि विभिन्न घटनाहरू भोगाइ हुन्छ होइन, अब कतिपय सकारात्मक घटना राम्रा घटनाहरू आएको छ होइन, अब यता त्यसलाई चाहिँ अब जैविक कुरालाई चाहिँ अब व्यक्तिले चाहिँ धेरै परिवर्तन गर्न अलिक गाह्रो पर्दछ, तर जैविक कारणले मात्रै गरिरहेको हुँदैन, किनभने मैले अघि भनेछ अन्तरक्रिया हुन्छ, जैविक कुरा

0: शिक्षाहरू बढी भोगाई भएको छ र त्यसलाई चाहिँ राम्रोसँग व्यवस्थापन भएको छैन, अनि रेजुलेसन भन्छौँ हामीले, त्यो रिजल्भ राम्रोसँग भएको छैन, त्यसले हाम्रो स्मृतिमा एउटा नराम्रो मेमोरी बनेर बसेका छ होइन, कुण्ठाको रूपमा बसेका छ भने त्यसले चाहिँ हामीहरूलाई बेला बेलामा चाहिँ त्यो भनौँ न जीवनप्रति नकारात्मक धारणा ल्याउनमा मद्दत गर्दछ। हाम्रो व्यक्तित्व निर्माणमा पनि त्यसले पोजिटिभ भन्दा पनि नेगेटिभ हिसाबले सोच्ने त्यो बनाइदिन्छ होइन, एउटा त्यो घटनाहरूको रोल पनि छ र व्यक्तित्वको कुरा पनि छ। अर्को चाहिँ अलिक पछि आएपछि अब व्यक्ति जैविक कुरा पनि छन्, जे छन् व्यक्तित्व पनि व्यक्तिलाई एक प्रकारको छँदैछ। त्यसपछि सामाजिक घटनाहरू हुन्छन् होइन, अब सामाजिक घटनाहरू व्यक्तिको साना ठूला सबै हुन सक्छन्, घरदेखि सुरु हुन्छ घटनाहरू होइन, त्यसबाट चाहिँ व्यक्तिहरू चाहिँ तनावमा आएको हुन्छ होइन, किनभने जीवनमा घट्ने घटनाहरू त सम्पूर्ण हाम्रो नियन्त्रणमा त हुँदैनन् होइन, आर्थिक समस्या पर्छ, व्यावसायिक समस्या पर्न सक्छ होइन, करियर रिलेटेड समस्या पर्न सक्दछ, छिमेकीसँग झगडा पर्न सक्दछ होइन, आफ्नो एकदम महत्त्वपूर्ण सम्बन्धहरूमा पनि समस्या द्वन्द्वहरू हुन सक्दछ होइन, केही चाहिँ बाहिरी द्वन्द्व पनि हुन्छन्, केही चाहिँ मान्छेको इनर द्वन्द्व पनि छ, इनर कन्फ्लिक्ट पनि हुन्छन् होइन, त्यो सबै कुराले गर्दा चाहिँ व्यक्ति चाहिँ त्यसलाई व्यवस्थापन राम्रोसँग नगर्दाखेरि चाहिँ तनावमा आएको हुन्छ होइन, र तनावमा चाहिँ लगातार तनावमा छ भने चाहिँ त्यसले पनि एक किसिमको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या बनाउनमा चाहिँ एउटा चाहिँ ग्राउन्ड तयार गरिरहेको हुन्छ। त्यसैलाई हामीले चाहिँ स्ट्रेस डायथेसिस मोडेल पनि भन्ने गर्दछौँ, तनावमा भइरहेको व्यक्तिलाई चाहिँ अब मानसिक स्वास्थ्यको समस्या हुने सम्भावना पनि छ। अर्को जस्तो भल्नरेबिलिटीको कुरा गर्दा अघि मैले जैविक र व्यक्तित्व भने, तनाव पनि लगातारको तनाव पनि एक किसिमको त्यसले पनि भल्नरेबिलिटी बनाउँछ, र त्यसपछि कहिले कहिले फेरि त्यो तनावमा भइरहेको मान्छेलाई कुनै चाहिँ अलिकति भनौँ अलिकति झ्यापै अचानक अलिक ठूला खालका घटनाहरू घट्ने, जुन उहाँले चाहिँ त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्ने म्यानेज गर्ने भन्ने बुझ्नु भएन भने पनि कतिपयले चाहिँ आवेगमा आएर घटना भनौँ न गर्न सक्नुहुन्छ, आत्महत्या सम्बन्धी खालको प्रयासहरू, कतिपयले चाहिँ खालि हानि मात्रै पनि गर्नुहुन्छ आत्महानिको प्रयास, जस्तो हामी सुन्दछौँ कतिपयले झ्याप औषध धेरै खाइदिने होइन, अथवा कतै काटिदिने होइन, अथवा केही म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने अथवा प्रयास गर्ने त्यो खालको एउटा आवेगलाई आफ्नो आवेगलाई चाहिँ कन्ट्रोलमा गर्न नियन्त्रण गर्न नसके एउटा त्यो खालको पनि हुन्छ। अर्को चाहिँ आवेगमा नभइकन पनि अलिक पहिलेदेखि योजना गरेर पनि गर्ने खालको पनि केस हुन्छ।
1: जस्तो यहीँनिर मलाई जोड्न मन लाग्यो, सबैभन्दा थुप्रै कुराहरू महत्वपूर्ण छ र त्यसबीचमा चाहिँ यो आवेग रिस होइन, जुन चाहिँ हाम्रो सबैमा हुन्छ नि आवेश रिस नहुने व्यक्तिको होला र त्यसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने महत्वपूर्ण भयो होइन, भनेको यो आवेश र रिस नै यसको एउटा कारक आत्महत्याको सोच आउनुमा यसले एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
0: अनि यस्तो छ, सोच चाहिँ आएको हुन्छ अनि सोच सँगसँगै त्यो आवेग आउँछ होइन, सोचलाई अब आवेग त्यो कारणलाई यानि खालको आवेग आउँछ होइन, त्यसमा चाहिँ अलिकति रिस आक्रोश र भावनात्मक हिसाबले अलिकति भित्रबाट आफू आन्दोलित हुने होइन, अथवा आफ्नो भावनालाई अलि के भन्छ अलिकति नियन्त्रण गर्न नसक्ने अवस्था आएको हुन्छ र सोच पनि आएको हुन्छ। त्यस्तो अवस्थामा पनि कतिपय व्यक्तिले प्रयास गर्नुहुन्छ होइन, अब त्यसमा चाहिँ व्यक्ति व्यक्तिको आफ्नो क्षमतामा पनि भर पर्दछ। कतिपयले चाहिँ जस्तो हामीहरूले पनि रिस आएको हुन्छ, विभिन्न खालका संवेग आएका हुन्छन्, तर सबै संवेग रिसलाई चाहिँ हामीले चाहिँ बाहिर व्यक्त गर्दैनौँ नि त, कतिपयले चाहिँ त्यो व्यक्त गरिदिइहाल्नुहुन्छ होइन। अब त्यसमा चाहिँ निरन्तर रूपमा कोही व्यक्ति तनावमा छ भने अब उहाँलाई चाहिँ त्यो संवेगलाई रोक्न सक्ने क्षमतामा पनि समस्या आउन सक्छ।
1: अघि यहाँले भन्नुभयो नि आत्महत्याको सोच आएको व्यक्तिलाई चाहिँ हामीले रोक्न सक्छौ, उसको लक्षणहरू देखा पर्न सक्छ भनेर, अलिकति लक्षणहरूको बारे चर्चा गरौँ न, के कस्ता खालका लक्षणहरू चाहिँ उसले देखाइरहेको हुन्छ, त्यो लक्षणलाई चाहिँ हामीले एकदमै भन्नु न संकेतका रूपमा चाहिँ लिनुपर्छ।
0: अघि मैले भनिसके धेरै जसो आत्महत्या गर्ने प्रयास गर्ने विचार आउने व्यक्तिहरूलाई चाहिँ मानसिक स्वास्थ्यको समस्या हुन्छ। त्यसो भनेपछि के भयो भने आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो वखतमा होइन, त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन्, वैचारिक लक्षण हुन्छन् होइन, शारीरिक लक्षणहरू पनि हुन्छन्, संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन, व्यावहारिक लक्षणहरू देखिन्छ होइन। अब भावनात्मकमा चाहिँ अब त्यही निराशापना बढी ज्यादा हुने र अथवा चाहिँ एकदमै धेरै अत्यधिक तनावमा आउने, पीड़ा महसुस गर्ने र आफ्नो भावनालाई नियन्त्रण गर्न रेगुलेट गर्न नसक्ने भन्छ भन्ने स्थिति हुन्छ। हामीले इमोसनल रेगुलेसनमा समस्या हुन्छ र एकदमै इमोसनल टर्मोइलमा व्यक्ति हुनुहुन्छ, त्यस्तो व्यक्तिले पनि त्यो खप्न नसकेर गर्नुहुन्छ होइन।

0: अर्को निराश भएपछि, किनभने निराशा निराशा देखेपछि वरिपरि आफूमा र वरिपरि नै निराशा देखेपछि उहाँले विकल्प नै त्यही नै विकल्प ठिक हो भन्ने खालको हुन्छ। अब यता वैचारिकमा एकदमै अत्याधिक आफूलाई गिल्ट आउने, पछुतो आउने, एकदम चाहिने भन्दा बढी पछुतो महसुस गर्ने, होपलेसनेस हुने, त्यसपछि अर्को चाहिँ वर्थलेसनेस, आफ्नो क्षमता अलिअलि भइकन पनि व्यक्तिले आफूले आफूलाई एकदम हिंताबोध लिने, नालायक सम्झिने, त्यस्तो खालको लक्षण पनि हुन्छ र सुसाइडको विचारहरू पनि अघि मैले भने जस्तै निष्क्रिय, प्यासिभ अनि एक्टिभ अनि प्लान प्रिपेरेसन यस्ता खालको चाहिँ विचारहरू आउन सक्दछन्। अब व्यवहारमा पनि मान्छे चाहिँ अलिक बढी चिडचिडापन देखिन सक्छ होइन, अब सोसल्ली अलिकति आइसोलेट भएर उनलाई चाहिँ खासै संसारसँग त्यति रमाइलो नलागेपछि उहाँ घुलमिल नहुने अनि एक्लै तर्केर बस्ने अनि त्यस्तो खालको पनि देखिन्छ होइन। अब विभिन्न खालको व्यवहारिक लक्षणहरू अन्य अब शरीरमा पनि उहाँले अप्ठ्यारो देख्न सक्नुहुन्छ, अप्ठ्यारो महसुस गर्न सक्ने अवस्था हुन्छ। जस्तो अब डिप्रेसन भएको हो भने अब शरीरका विभिन्न स्थानहरूमा दुखाइ महसुस हुने तर जाँच्दाखेरि समस्या चाहिँ नदेखिने, ठाउँ ठाउँमा दुख्ने खालका रोगैहरू पनि हुन्छन् कि अब त्यस्ता खालका रोगहरू छन्, त्यसको चाहिँ उपचारै हुन सकेन, त्यसलाई चाहिँ उहाँ व्यक्तिले चाहिँ राहतै पाउन सक्नु भएन भने पनि त्यसबाट पनि सहन नसकेर पनि कतिपयले त्यसको कारणले पनि गरेको भन्ने छ। यिनीहरूलाई हामीले चाहिँ रिस्क फ्याक्टरमा राख्छौँ होइन। जस्तो अब अलिकति रिस्क फ्याक्टरको बारेमा कुरा गऱ्यौँ भने जस्तो व्यक्तिहरू चाहिँ कोही चाहिँ एक्लो जीवन हुन्छ, कसैको चाहिँ वैवाहिक समस्या हुन्छ, डिभोर्स भएको हुन्छ, अथवा एक्लै रहनसहन गरिरहेको स्थिति पनि हुनसक्छ, बेरोजगारको स्थिति हुनसक्छ होइन, साक्षरतामा अलिकति कम हुनसक्छ, एजुकेसनल स्ट्याटस होइन कम हुनसक्छ, अनि अर्को चाहिँ जस्तो विभिन्न अरू भनौँ न अरू खालका शारीरिक रोगहरू पनि जस्तो लामो समयसम्म औषधि उपचार गरिराख्नु पर्ने खालका र एकदम अलि अप्ठ्यारा रोगहरू जस्तो भनौँ न क्यान्सर होइन, अघि मैले भनेको क्रोनिक पेन सिन्ड्रोम होइन, अब अरू चाहिँ जस्तो अब एकदम सिभियर डायबिटिज जुन चाहिँ कन्ट्रोल भएको छैन होइन, अरू चाहिँ अब कति कडा भनौँ न एचआईभी एड्सहरू जुन चाहिँ अब बिमार पनि कडा खालको उपचार पनि लामो समयसम्म गर्नुपर्ने र ठिक हुने नहुने पनि निधो नभएको रोगहरू हुन्छ नि, त्यो कठिनाइ दिइराख्ने यस्ता यस्ता खालका समस्याले पनि व्यक्तिलाई यता गालिरहेको हुन्छ होइन, अनि यो सबै कुराले गर्दा पनि व्यक्तिले कहिले अनि त्यो सहन नसरी गर्नुहुन्छ। अनि यसमा मैले अर्को थप्नुपर्छ जस्तो लागु औषध दुर्व्यसनको प्रयोगहरू, यसले पनि व्यक्तिलाई चाहिँ के हुन्छ भने व्यक्तिको जीवनशैली अलिकति स्वस्थ भन्दा नि अस्वस्थतिर छ भन्ने कुरा यसले बुझाउँछ होइन, अनि यो प्रयोग गर्ने व्यक्तिले चाहिँ जस्तो थप त्यो पदार्थसँग सम्बन्धित समस्या त उहाँलाई हुने नै भयो, साथसाथै त्यसले गर्दा चाहिँ अब आफ्नो भावनामा होइन संवेगहरूमा नियन्त्रण गर्न सक्ने क्षमता खुबी पनि गुमेको हुन्छ कि होइन, त्यसलाई हामीले माल एडाप्टिभ कोपिङ गरिराख्नु भएको छ भन्छौँ होइन। यो लागु औषधहरूको प्रयोग गर्ने व्यक्तिलाई पनि अलिकति थप जोखिम हुन्छ, यी कारण यस्ता यस्ता पनि देखिन्छन्। अब अलिकति फेरि आत्महत्याकै खालको कस्तो खालको देखिन्छ भन्दाखेरि व्यक्तिले कहिले कहिले साङ्गतिक हिसाबले चाहिँ व्यक्त गरिराख्नु भएको छ, डाइरेक्ट नभनेर पनि कतिपयले चाहिँ म मरेर कसलाई के फरक पर्दछ भन्ने खालको भन्न सक्नुहुन्छ, अथवा मर्न पाए हुन्थ्यो होइन, अथवा यहाँ कति बाँचिराख्ने होइन, अथवा कतिपयको फेसबुकमा चाहिँ त्यस्तै खालको स्ट्याटस आउन सक्छ, एकदम भनौँ न निराशावादी कसैले चाहिँ अब त्यो प्रोफाइल पिक्चरहरू त्यसबाट हुनसक्छ होइन, जुन हामीले साङ्गीतिक हिसाबले अलिकति व्यक्तिको मनस्थिति चाहिँ अलिक पोजिटिभ छैन है नेगेटिभ छ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ। अनि कतिपयले चाहिँ पटक पटक यो शान्तिनो प्रयास गरे हुनसक्छ पहिला पहिला होइन, जस्तो औषध धेरै खाइदिने, शरीरलाई कतै काटेर अलिकति क्षति दिने होइन, अथवा चाहिँ म यो गरिदिन्छु भनेर व्यक्त गरिदिने होइन, यसबाट पनि व्यक्ति अलिकति चाहिँ केही न केही तनावमा छ, जोखिममा छ, आफूले आफूलाई चाहिँ अलिकति पीड़ा महसुस गरिरहेको छ भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अनि साथसाथै अब व्यक्तिको चाहिँ अब कार्यस्थलमा अथवा उहाँको कार्यशैलीमा पनि अलिकति जुन किसिमको चाहिँ सम्पादन आउनुपर्ने, पर्फर्मेन्स आउनुपर्ने त्यसमा आइरहेको हुँदैन होइन, त्यहाँ पनि अलिकति समस्या भइरहेको हुन्छ। अनि व्यक्तिले चाहिँ पटक पटक आफूलाई एकदम गाह्रो भएको होइन डिस्ट्रेसमा भएको चाहिँ कहिले कहिले अभिव्यक्ति दिनुहुन्छ, कहिले कहिले हामीहरूले पनि उहाँलाई देखेर बुझ्न सक्दछौँ। यी कुराबाट चाहिँ व्यक्तिमा चाहिँ केही समस्या छ र आत्महत्या सम्बन्धी पनि अलिकति जोखिम छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। अब यो कुरा व्यक्तिले आफैले पनि अलिकति बुझ्नुभयो र उहाँसँग निकटमा बस्ने व्यक्तिहरूले त्यो चाहे त्यो घरमा होस्, छिमेकमा होस्, कार्यस्थलमा होस्, विद्यालयमा होस् होइन, या अन्य ठाउँमा होस् होइन, उहाँहरूले पनि त्यो अलिकति संकेतहरू बुझ्नुभयो भने उहाँहरूलाई सपोर्ट गर्नको लागि चाहिँ अलिकति सहज हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बद्लिदो नेपालमा छौं र कार्यक्रम बद्लिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आत्महत्याको सोच तथा न्यूनीकरणका लागि प्रयास बारेमा। र कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक तथा प्रमुख कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर सूरज तिवारी। डाक्टर साहब, हामी चर्चा गरिरहेका छौं विशेष गरेर यो आत्महत्याको सोच आउने बारेमा चर्चा गरिरहेका छौं। पछिल्लो समयमा एक सातामा जुन घटनाहरू घटिरहेका छन् होइन, एकपछि अर्को त्यस्तै खालको आत्मदाहको प्रयासहरू गरिरहेको, त्यस्तै खालका चर्चाहरू आइरहेको र कपीक्याट हुन खोजेको हो कि कस्तो के भन्छौ यसलाई चाहिँ हामीले?
0: अब यस्तो छ, अब यो हुन त अब एकदम माइन्ड ब्रेन भनेको चाहिँ एकदम कम्प्लेक्स भनेर कुरा हो होइन। अब सानो हाम्रो यो टाउको भित्र चाहिँ सब त्यहाँ हुन्छ ब्रेन होइन, अनि माइन्ड चाहिँ अब त्यतै कतै हुन्छ, तर एक्ज्याक्टली माइन्ड ब्रेनमै हुन्छ कि कता हुन्छ भन्ने कुरा पनि ठ्याक्कै कन्फर्म छैन होइन। अनि हाम्रो नर्भस सिस्टम फेरि ब्रेनदेखि लिएर मेरुदण्डसम्म भएर अनि त्यसको चाहिँ नर्भ्सको माध्यमबाट अनि अरू न्युरल भनौँ न सर्किटको माध्यमबाट केमिकल्सको माध्यमबाट सम्पूर्ण शरीरमै प्रभाव त्यसले चाहिँ भनौँ न नेटवर्कमा हुन्छ, सम्पूर्ण शरीरमै त्यो फैलिएर बसेको हुन्छ। अब त्यही त यो ठ्याक्कै किन मान्छेले के गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो तरिकाले सिम्पल तरिकाले भन्न सकिँदैन होइन। अब मैले जस्तो कपी क्याटवाला कुरा गर्नुभयो अहिले आत्महत्याको बारेमा, अब मैले अलिकति अर्को विषयमा गएँ। जस्तो हामीहरूले सुनिरह होला कन्भर्जन डिसअर्डर भनेर होइन, छोप्ने व्यथा भनेर, जुन विद्यालयहरूमा एकजना एउटा विद्यार्थी होइन प्रायः जसो हामीले चाहिँ त्यसमा चाहिँ बढी जसो महिला नै भएको भन्छौँ, बढी महिलाहरूलाई बढी हुने बिहोस भएपछि ढलेपछि अनि फेरि अर्कोलाई पनि त्यस्तै भयो, गर्दा गर्दै विद्यालयको कक्षा अथवा विद्यालयलाई नै केही दिन बन्द गर्नुपर्ने अवस्था आयो भन्ने सुनिन्छ होइन। भने त्यहाँ पनि एक प्रकारको कपी त भइरहेछ होइन, त्यो कपी किन भइरहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै चाहिँ त्यसको पनि यही नै कारण भन्ने छ नि। त्यसमा पनि हामीले विभिन्न थ्योरीहरू छन् होइन, एउटा अलि न्युरल हिसाबले कुरा गर्दा मिरर न्युरनको पनि कुरा गर्छन्। जस्तो हामीले एउटा व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने होइन, जस्तो इन्ट्युसनमा पनि त्यो अलिअलि आउँछ होइन, र जस्तो उसको भावना र मेरो भावना एउटै हो भन्ने खालको इम्पथाइज गर्ने के होइन, इम्पथाइज उसले के महसुस गरिरहेको होला मैले पनि त्यो बुझ्न सक्छु भनेर
1: समानुभूति
0: इम्पथाइज गर्ने कुराहरू अनि इन्ट्युसनका कुराहरू, अर्काको विचार बुझ्न सक्ने कुराहरू, अन्डरस्ट्यान्ड गर्ने भन्छ नि त्यो कुराहरू, र ग्रुप हामी एउटै ग्रुपको हो भन्ने फिल गर्ने, ग्रुप फेनामेना फिल गर्ने कुराहरूमा त्यो मिरर न्युरनको पनि भूमिका छ भन्ने छ होइन। त्यस्ता न्युरनहरू हुन्छन् त्यो बेलामा चाहिँ त्यो न्युरन सक्रिय भयो भने अनि त्यो फिल गर्ने अनि त्यसले गर्दा कहिले कहिले व्यक्तिलाई त्यो गर्नमा चाहिँ त्यस्ता खालका सिमिलर क्रियाकलाप गर्नलाई त्यसले रोल खेल्ने भन्ने छ एउटा। अर्को चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ ग्रुप फेनोमेना, जस्तो हामी एउटै ग्रुपको भन्ने महसुस भएपछि उसको पीडा र मेरो पीडा एउटै हो भन्ने खालको पनि कहिले कहिले आइदिन्छ। अब तनावमै नभएको व्यक्तिले त महसुस नगर्ला, तर अलिकति ऊ पनि तनाव केही न केही तनावमा छ, र अर्को व्यक्तिको पनि कहानी कथा अलिअलि बुझ्न सक्दछ, सुनेको छ, अलिकति सेयरिङ भएको छ भने कहिले कहिले व्यक्तिले त्यो कनेक्सन फिल गर्दछ। साइकियाट्रीमा पनि कुनै कुनै भनौँ न यस्तै क्लासिकल टेक्स्ट बुकमा यस्तो वर्णनहरू पाइन्छ होइन रोगको, जस्तै एउटालाई चाहिँ केही भ्रम भयो एउटा व्यक्तिलाई केही डेलुजन भ्रम भयो होइन, जस्तो श्रीमानलाई त्यो सम्बन्धी भ्रम छ अथवा श्रीमतीलाई छ, अनि उहाँसँग बसिराख्ने अर्को उहाँको स्पाउस श्रीमान या श्रीमतीलाई पनि उहाँसँग बस्दा बस्दा पछि उहाँलाई पनि त्यस्तै खालको चाहिँ भ्रम चाहिँ आउने भन्ने खालको डिस्क्रिप्सन छ। भनेपछि कहिले कहिले सँगै फिल गर्दा होइन, इम्पथाइज गर्दा, एउटै हामी एउटै हो भन्दाखेरि पनि कहिले कहिले केही केही लक्षणहरू, केही केही बिहेभियरहरू चाहिँ व्यक्तिले चाहिँ मेरै हाम्रो नै हो भन्ने खालको फिल गर्ने, र त्यसले गर्दा पनि यदि व्यक्ति पनि केही तनावमा पहिलेदेखि छ, उहाँले पनि आफ्नो तनाव व्यवस्थापन गर्न सक्नु भएको छैन भने उहाँलाई पनि सिमिलर खालको इन्डेक्स केसबाट फेरि अर्को खालको केस घटना भनौँ न व्यवहारमा देखिने खालको चाहिँ भनी चाहिँ थियो भनौँ न हामीले पढेको, सायद त्यस्तै खालको कुनै मेकानिजम भएर एउटा घटना भएपछि कहिले कहिले चाहिँ त्यस्तै खालका घटना चाहिँ समाजमा अन्त पनि घट्ने चाहिँ हो जस्तो मलाई लाग्दछ।
1: अब यस्तोमा चाहिँ सामाजिक सञ्जाल चाहिँ कतिको कारकको रूपमा अथवा यसले चाहिँ नकारात्मक घटनाहरूलाई प्रशय दिन चाहिँ यसले सहयोग पुर्याइरहेछ त?
0: मानसिक स्वास्थ्यका समस्या पनि विभिन्न तत्वहरूको अन्तर्क्रियाले हुन्छ, त्यस्तै गरी आत्महत्या पनि विभिन्न तत्वको अन्तर्क्रियाले नै हुने हो। कुनै एउटा कारणले गर्दा एउटा भइदिइहाल्ने होइन हो, कुनै कुनै घटनाहरू विश्लेषण गर्दा हामी के पाउँदछौँ भने एउटा कुरा चाहिँ अलिक बढी त्यसको चाहिँ भूमिका अलिक प्रमुख थियो कि भन्ने पाउँदछौँ होइन। धेरै जसो गाइडलाइनहरूमा यो पनि कुरा आउँदछ कि रेस्पोन्सिबल रिपोर्टिङ भनेर कुनै पनि कुरालाई चाहिँ हामीले चाहिँ चाहिने भन्दा बढी चाहिँ भनौँ न अलिकति सनसनीखेज बनायौँ, ग्ल्यामराइज गऱ्यौँ अथवा कहिलेकाहीँ ग्लोरिफिकेसन पनि गर्नु हुँदैन। जस्तो हो व्यक्तिलाई चाहिँ केही न केही पीडा भएरै, पीडा सहन नसकेर जीवनमा समस्या भएरै, अप्ठ्यारो भएरै उहाँहरूले त्यस्तो आत्महानिको प्रयास या आत्महत्याको प्रयास गर्नुभएको हुन्छ। तर त्यो भनिरहँदा उहाँहरूको दुःख अप्ठ्यारोसँग चाहिँ हामी समानुभूति राख्ने प्रयास चाहिँ गर्दछौँ, कसरी हुन्छ सहयोग गर्ने प्रयास चाहिँ गर्दछौँ। तर भनिरहँदा जीव हामी के एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, जाए जे जति जे भए पनि जीवन अमूल्य छ, तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन। होइन त्यसले गर्दा आत्महत्या गरेको व्यक्तिलाई चाहिँ हामीले त्यो घटनालाई चाहिँ हामीले धेरै ग्लोरिफिकेसन चाहिँ गर्न जरुरी छ। होइन अब त्यस्तो घटना नहोस् भन्नको लागि चाहिँ कुन कुन तहले कुन कुन तबकाले चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ त्यसरी चाहिँ गयो भने चाहिँ आत्महत्या न्यूनीकरणमा मदत पुग्दछ। हजुर,
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। डाक्टरलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिदो नेपालमा।
2: हजुर म्याडम, फेरि पनि धन्यवाद।
1: हामी चर्चा गरिरहेका छौँ विशेष गरेर यो सोच आउने कारण र यसमा चाहिँ भनौँ न विभिन्न वातावरण कसले चाहिँ यसमा प्रभाव पारिरहेको हुन्छ, भूमिका के हुन्छ भन्ने बारे त चर्चा गर्यौं। अब पनि हामी अलिकति कुराकानी गरौं कि यस्ता घटनाहरू हुन नदिनको लागि र यस्ता सोचहरू आउन नदिनको लागि के गर्न सक्छौ भनेर। अब अलिकति सोचबाटै शुरू गरौं न। अघि यहाँले भन्नुभयो पटक पटक यस्तो सोचहरू आयो भने चाहिँ घटना घट्ने सम्भावना रहन्छ, तर कहिले कहिले सोच भनेको त जसलाई पनि आउँछ नि होइन, कस्तो हुन्छ के हुन्छ खासमा? यो सोच आउनै दिन हुन्न भन्ने चाहिँ हो कि अथवा यो सोच भनेको आउँछ भनेर कसरी लिने यसलाई? डाक्टर
2: अलिकति मानसिक स्वास्थ्यको बारेमा कुरा गरौँ। मानसिक स्वास्थ्यका समस्याहरू खास व्यक्ति भएपछि मन भएपछि जसलाई पनि हुनसक्छ है त, त्यसले यो व्यक्तिलाई हुन्छ यो व्यक्तिलाई हुँदैन भन्ने कुरा हुँदैन, जसलाई पनि हुनसक्छ। त्यही भएर अब आत्महत्याको सोच पनि कहिले कहिले जसलाई पनि आउन सक्छ, तर जसलाई पनि आउन सक्छ भन्दैमा फेरि चाहिँ आउनै पर्छ भनेको चाहिँ होइन है, नआउन पनि सक्छ। जीवनकालभरि नै कोही व्यक्तिलाई चाहिँ मलाई त कहिले पनि आएन भन्ने पनि हुनसक्छ होइन, तर कतिपय व्यक्तिलाई आउन पनि सक्छ। तर अब सोच आउँदैमा सबै व्यक्तिले चाहिँ त्यो प्रयास गरिहाल्नुहुन्छ भन्ने चाहिँ फेरि होइन होइन। अघि हामीले कुरा गर्छौँ सोच पनि विभिन्न प्रकारको हुन्छ, निष्क्रिय सोच होइन, प्यासिभ आफूले नगर्ने भने भइदियो हुन्थ्यो भन्ने खालको होइन, अथवा एक्टिभ सोच होइन, कतिपयले योजना बनाउनुहुन्छ कतिपयले तयारी गर्नुहुन्छ कतिपयले घटना गर्नुहुन्छ नि, त्यही भएर त्यसको पनि विभिन्न फेज स्टेप छ। त्यही भएर सोच आउँदैमा हरेक व्यक्तिले गर्नुहुन्छ भन्ने कुरा पनि होइन। अनि फेरि सोचको पनि फेरि हामीले जस्तो हामी मनोचिकित्सकले जस्तो व्यक्ति कुनै आइसकेपछि होइन, अथवा मनोविदहरूले पनि सायद त्यस्तै हिसाबले गर्नुहुन्छ होला, कसैले त्यस्तो कसैमा त्यस्तो जोखिम देख्नुभयो अथवा कतिपयले त्यस्तो व्यक्ति अथवा एटेम्प गर्नु भएको छ भने अब त्यो कतिको चाहिँ त्यो विचार पनि कतिको चाहिँ धेरै छ, कन्सिस्टेन्ट छ, कतिपयको चाहिँ अब कहिले काहीँ मात्रै आउने हुन्छ, कतिपयको चाहिँ अलि लगातार फ्रिक्वेन्सी त्यो विचार आइराख्ने हुन्छ, त्यो फ्रिक्वेन्सी बढेको छ त्यो विचार आइराखेको छ भने चाहिँ त्यो समस्या हो होइन। अर्को चाहिँ हामीले व्यक्तिले चाहिँ अब असेसमेन्टमा हामीहरूले हेर्छौँ जस्तो विगतमा त्यस्तो प्रयासहरू गर्नु भएको छ छैन भन्ने कुराहरू हो होइन। अनि अघि हामीले भनिसके जस्तो तपाईँले अब कारण के हो, कारण त अब जस्तो मानसिक स्वास्थ्यकै जुन मोडल सिद्धान्त छ, जैविक मनोवैदिक र सामाजिक कुराहरूकै अन्तक्रिया होइन, जुन बाहिरपट्टि चाहिँ जस्तो के आक्रामकता हो के कसैसँग चित्त बुझिरहेको हुँदैन होइन, सिस्टमसँग या त कोही व्यक्तिसँग होइन चित्त बुझिरहेको हुन्न, कहिले कहिले त्यो आक्रामकताभित्र हुन्छ तर कहिले त्यो बाहिर व्यक्त हुन पाउँदैन अनि आफू व्यक्ति तनावमा पनि हुँदाहुँदै कहिले कहिले त्यो आफैप्रति फर्किने पनि भन्ने छ होइन। कतिपयको चाहिँ लर्न हेल्पलेसनेस अब गर्दा गर्दै अब त्यो भनौँ न एकदम होपलेसनेस निराशावादी सोच भएर पनि गर्ने भन्ने छ, धेरै खालका थ्योरीहरू छन्। तर मुख्य कुरा के हो भने जस्तो व्यक्तिले चाहिँ जस्तो जुन आफ्नो जीवनका समस्याहरू हुन्छ नि त्यो समस्याहरू उहाँहरूको समाधान भएको हुन्न होइन, अथवा उहाँ व्यक्ति कहिले कहिले बढी महत्वाकांक्षी पनि हुनुहुन्छ, जस्तो उहाँहरूको महत्वाकांक्षी चाहिँ धेरै हुन्छ, गर्न खोज्नुहुन्छ धेरै कुरा, तर कहिले कहिले चाहिँ त्यसमा सफलता हासिल लाग्दैन र कहिले कहिले कस्तो हुन्छ एकपछि अर्को असफलता जस्तो होइन, उहाँले के सोचिराख्नु भएको छ एउटा भयो फेरि त्यसको अर्को असफलता गर्दाखेरि चाहिँ त्यसले पनि व्यक्तिलाई चाहिँ पटक पटकको चाहिँ त्यो फ्रस्ट्रेसन बढायो निराशामा धकेलेर पनि। जे भए पनि हामी व्यक्ति चाहिँ मुख्य रूपमा भन्दाखेरि चाहिँ व्यक्तिले चाहिँ आफू चाहिँ एकदम बढी तनावमा भइरहेको अवस्था हुन्छ, आफ्नो भावना सम्वेगहरूलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ र व्यक्तिले चाहिँ भविष्यलाई पनि अब भविष्य पनि मेरो चाहिँ राम्रो छैन भने निराशावादी सोच पनि हुन्छ र अर्को चाहिँ व्यक्तिले आफूले आफूलाई अब सपोर्ट सिस्टम हुन्छ नि अब यसले मलाई सहयोग गर्छ अथवा यो ब्याकअप भनौँ न यसबाट म चाहिँ प्रोटेक्टेड हुन्छु।
1: नकारात्मक सोचहरू त आउँछ भनेर यसमा त दुविधा भएन नै होइन, विभिन्न खालका समस्याहरू आउँछन् पनि अथवा न अघि यहाँले भन्नुभयो कि नआउन नै सक्छ, आइहाल्यो भने पनि हामीले त्यो सामना गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो भनेर जुन अघि यहाँले भन्नुभयो नि हामी त्यहीबाट सुरु गरौँ। जस्तो यस्ता सोचहरू स्वाभाविक रूपमा आउन पनि सक्छ होइन, त्यो आइहालेमा चाहिँ यस्तो बेला चाहिँ व्यक्तिले सर्वप्रथम चाहिँ के गर्ने त्यो बेला?
2: हो त्यस्तो अब त्यस्ता समस्याहरू आउन समस्याहरू छन् भने व्यक्तिले चाहिँ अब प्रमुख रूपले दुईटा है, कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अब कतिपयले चाहिँ त्यो तुरन्तै अब गर्न सक्नु भएको छैन भने अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। क्राइसिस हुन्छ नि, व्यक्तिलाई एकदमै अप्ठ्यारो परेरै आत्महत्याको विचार आउने हो होइन, त्यो क्राइसिसलाई कसरी ह्यान्डल गर्ने, कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने होइन, त्यो खालको चाहिँ उहाँहरूले चाहिँ पहिला उहाँहरूलाई सुनेर अनि एउटा एसेस पनि गर्नुहुन्छ कुन लेभलको जोखिम छ, अब न्यून जोखिम हो कि मध्यम खालको जोखिम हो कि कडा जोखिम छ, त्यो असेसमेन्ट गर्नुहुन्छ, व्यक्तिलाई चाहिँ अलिकति सिकाउनुहुन्छ र व्यक्तिलाई चाहिँ कम्प्यासन होइन एकदम चाहिँ व्यक्तिलाई त्यो गाह्रो भए पनि अब एक किसिमको कम्प्यासन र इम्प्याथी राखेर व्यक्तिको कुरा सुनिदिने, उहाँहरूलाई पनि एक किसिमको हामीहरूलाई पनि केयर गर्ने मान्छे कोही हुनुहुँदो रहेछ भन्ने खालको फिल गराउने हुन्छ होइन, अनि त्यसबाट त्यसपछि अब उहाँ व्यक्तिलाई चाहिँ कतै रिफर गर्ने हो कि या अन्य मनोचिकित्सक या मनोविदसँग कोलाबोरेट गरेर उपचार गर्ने हो कि, त्यो खालको चाहिँ एउटा मेकानिजम बनाउन सकिन्छ, त्यसले गर्दा पनि व्यक्तिलाई चाहिँ भनौँ न तत्काल त्यो घटना हुनबाट बचिन्छ र साथसाथै अब व्यक्तिलाई पछि कोलाबोरेटिभ केयरमा चाहिँ यही स्ट्रेसलाई कसरी म्यानेजमेन्ट गर्ने, कोपिङ स्किलको बारेमा बताउने, कसरी कोपिङ स्किल सिकाउने र कुन कुन कोपिङ स्किल उहाँको लागि सान्दर्भिक हुन्छ भन्ने कुरा त्यो भयो, र केही मानसिक स्वास्थ्यका समस्या छन् भने मनोचिकित्सक कहाँ रिफर गरेर मनोचिकित्सकद्वारा डिप्रेसन लगायत अन्य मानसिक स्वास्थ्यका समस्या भने त्यसलाई चाहिँ उपचार गर्ने, सुसाइड रोक्ने औषधि केही हुन्छ भन्दा ठ्याक्कै भन्दा खासै त्यस्तो छैन भन्ने पर्ने हुन्छ हामीले, डाइरेक्ट औषधि छैन तर मानसिक स्वास्थ्यको समस्याहरूले नै भएको हुन्छ, त्यसले गर्दा मानसिक स्वास्थ्यको उपचार गर्यो भने चाहिँ सुसाइड पनि त्यसैबाट इन्डाइरेक्टली कम हुन्छ होइन, तर केही केही औषधिहरू रिसर्च कुनै कुनै रिसर्चहरूले देखाएको हुन्छ, जस्तो एउटा लिथियम क्लोजापिन भन्ने औषधिहरू छन् जुनको चाहिँ सुसाइड कम गर्ने चाहिँ खालको चाहिँ त्यसमा गुण हुन्छ, इन्ट्रेन्सिक क्वालिटी पनि सुसाइडलाई चाहिँ प्रिभेन्ट गर्ने खालको रोल हुन्छ भनेर भनिन्छ, त्यही भएर चाहिँ कतिपय केसमा चाहिँ हामीले अलिक बढी जोखिम भएको केसहरूमा ती औषधिहरू पनि चलाउँछौँ, तर हालाकि त्यो औषधिहरू फेरि यत्तिकै सजिलै चलाउनु भन्ने कुरा हुँदैन, धेरै जसो केसमा आउँछ किनभने मैले भनिहालेँ मानसिक स्वास्थ्यको समस्या नै भएको हुन्छ र सुसाइडको विचार आइरहेछ, सुसाइडको रिस्क आइरहेछ भनेपछि त हामीले झन् त्यसलाई चाहिँ अलिकति त्यस्तोमा चाहिँ उपचारलाई अलिकति झन् बढीभन्दा बढी विधिले गर्नु पर्यो नि त, अलिकति छिटो राहत दिने विधि पनि हामीले औषधिलाई नै भन्छौँ, किनभने
1: अलिकति व्यक्तिले चाहिँ आफ्ना घटनाहरू आफ्ना समस्याहरू चाहिँ किन चाहिँ आफूलाई कोही व्यक्तिलाई चाहिँ सुनाउन जरुरी छ,
2: किनभने अब मानसिक स्वास्थ्यका समस्याहरू अझ आत्महत्या त झन् जोखिमपूर्ण समस्या विचारहरू झन् जोखिमपूर्ण नै भइहाल्यो होइन, त्यसले गर्दा त्यसलाई त अब हामीले लुगाइराख्यौँ भने त त्यो समस्या धेरै जसो केसमा चाहिँ हराउने होइन झन् बढेर जाने हो होइन, कहिले कहिले चाहिँ मात्रै त्यो मानसिक स्वास्थ्यका समस्याहरू शान्तिको समस्या हो भने कहिले कहिले चाहिँ आफै पनि केही तनावबाट आइरहेको छ त्यो आफै व्यवस्थापन हुन पनि सक्छ, तर प्रायः जसो केसमा चाहिँ यदि हामीले समस्यालाई लुगाएर राख्यौँ भने त्यो चाहिँ बढ्दै जान्छ होइन, बढ्दै गएपछि अब व्यक्तिको आफ्नो जीवनलाई पनि प्रभावित गर्दछ, हुँदा हुँदै कहिले कहिले अब आत्महत्यासम्म भनौँ न त्यस्तो खालको घटनासम्म निम्तिन सक्छ, त्यही भएर बुद्धिमानी यही हो कि त्यसलाई चाहिँ त्यसको बारेमा चाहिँ कुरा गरेर त्यो कतिको सामान्य खालको हो कि अलिक कडा खालको हो कि होइन बुझ्नु अनि त्यसलाई कतिको उपचार चाहिन्छ या त तपाईँले भने जस्तो मनोपरामर्श या त मनोविधीय उपचारबाट मात्रै ठिक हुने हो कि या त औषध नै चाहिने हो कि त्यो चाहिँ असेसमेन्ट चाहिँ त्यो सेकेन्ड स्टेपको कुरा हो, तर पहिलो प्रथम स्टेपमा चाहिँ व्यक्तिलाई आफूलाई समस्या भएछ भने व्यक्तिले आफ्नो नजिकको ठाउँमा होइन स्वास्थ्य प्रदायकसँग कुरा गर्नुपर्छ, या त स्वास्थ्य प्रदायकसँग उहाँहरूले कुरा गर्न भ्याइराख्नु भएको छैन भने हेल्पलाइनबाट पनि सहयोग गर्न लिन सक्नुहुन्छ। यसमा चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने जस्तो कुनै पनि समस्या भइसकेपछि खालि व्यक्तिलाई समय लक्षण मात्रै हुने मा हुँदैन कि, त्यसमा चाहिँ प्रायः जस्तो व्यक्तिलाई एकदम गाह्रो भएको हुन्छ कि स्ट्रेस हुन्छ डिस्ट्रेस हुन्छ भनौँ न, व्यक्तिले भन्नुहुन्छ नि मलाई एकदम गाह्रो भइरहेछ त्यो डिस्ट्रेस भइरहेछ, अनि त्यसपछि व्यक्तिले चाहिँ आफूले गर्नुपर्ने क्रियाकलाप राम्रोसँग गर्न सक्नुहुन्न, त्यसलाई हामीले डिसफङ्सन भन्छौँ, उहाँले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आइरहेको हुन्छ, यो सबै भइसकेपछि होइन यो अलिकति समस्यै हो भने हामी बुझ्छौँ, त्यो व्यक्तिले पनि बुझ्नुपर्ने हुन्छ, कुनै पनि उहाँलाई लक्षण भएको छ र व्यक्तिलाई साथसाथै एकदम गाह्रो डिस्ट्रेस पनि भएको छ असहज भइरहेछ व्यक्तिले आफ्नो कामहरू राम्रोसँग गर्न सक्नु भएको छैन, होइन, व्यक्तिको आफ्नो पर्फर्मेन्स राम्रो छैन र त्यसले अलिकति केही समयदेखि हुन थालेको छ भनेपछि त्यसलाई अब हामीले हल्का लिनु हुँदैन। त्यस्तो भयो भने व्यक्तिले सम्बन्धित ठाउँमा सल्लाह लिनै पर्दछ।
1: हजुर, अब यसमा चाहिँ परिवारको चाहिँ भूमिका अझ महत्वपूर्ण हुन सक्छ। दैनिक क्रियाकलापलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैन र उसलाई गाह्रो महसुस भएको त्यस्तो अनुभव भएपछि परिवारले चाहिँ के गर्ने?
2: यस्तो परिवारले पनि अब चाहिँ यही लक्षणहरू र व्यक्तिको चाहिँ क्रियाकलाप अनि असहजता महसुस गरेर अब व्यक्ति आफै नै निर्णय गरेर होइन मैले चाहिँ सल्लाह लिन जानुपर्छ, उपचार गर्न जानुपर्छ भनेर त राम्रो भइहाल्यो, तर व्यक्तिले त्यो अलिक गर्न सकिराख्नु भएको छैन भने परिवारले पनि त्यो कुरा ध्यान दिएर उहाँलाई गाइड दिनु पर्यो, होइन, र साथसाथै सपोर्ट सिस्टमका कुरा पनि आउँछन्। जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट, होइन, सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ, होइन, केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ, होइन, र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ। यो कुराहरूमा चाहिँ परिवार अथवा व्यक्तिसँग नजिकमा बस्ने व्यक्ति समाजै पनि हुनसक्छ, कहिलेकाहीँ छिमेक हुन सक्दछ, उहाँले त्यो कुरा चाहिँ ध्यान दिएर त्यसमा चाहिँ आवश्यक कदम चाल्नु पर्दछ।
1: पछिल्लो समयमा विद्यालयमा पढेकाहरू होस् अथवा कार्यस्थलमा काम गरिरहेका होस् उसलाई चाहिँ त्यो कामको चाहिँ एउटा बोझ कामले चाहिँ थिचिरहेको अवस्थाहरू पनि हुन सक्छ, होइन, त्यस्तो बेला कार्यस्थल र विद्यालयले बुझिदिने उनीहरूले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने चाहिँ के हुन सक्छ?
2: यस्तो अब बुझिदिने कुरामा चाहिँ त्यही नै हो, अब जस्तो प्रारम्भिक चरणमा व्यक्तिको चाहिँ व्यक्तिलाई तनावै भएर आउन सक्छ, कार्यस्थलमा भन्नुभयो अथवा विद्यालयमा भन्नुभयो, होइन, अब त्यो कहिले कहिले पढाइको बोझ अथवा कामको बोझ, तर त्यो बोझ मात्र नहुन पनि सक्छ, त्यो बाहिर देखिने कुरा त्यो हुनसक्छ। जस्तो व्यक्तिलाई केही मानसिक स्वास्थ्यको केही समस्या भइसकेको छ भने त्यही कम भार पनि बढी बोझ लाग्न सक्छ कि कहिले कहिले आफ्नो जस्तो विद्यालय अथवा कार्यस्थलमा व्यक्ति हुनुहुन्छ तर त्यो व्यक्ति त अरू समय त घरतिर छिमेकमा पनि बिताउनुहुन्छ, होइन, उहाँको व्यक्तिगत जीवन पनि हुनसक्छ, त्यतैबाट पनि तनाव आएर आउन सक्छ, त्यसले गर्दा फेरि यतापट्टि बोझ जस्तो बढी पनि देखिन सक्छ। तर जे होस् अब हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यो केसमा चाहिँ राम्रोसँग चाहिँ उहाँसँग बसेर एसेसमेन्ट लेखाजोखा गर्नुपर्दछ र खास कहाँबाट चाहिँ समस्या हो, कहाँ चाहिँ उहाँलाई चाहिँ कुन आयामबाट चाहिँ बढी अप्ठ्यारो भएको हो भन्ने बुझेर जुन आयामबाट अप्ठ्यारो भइरहेको छ त्यही आयाम बाट चाहिँ अप्ठ्यारोहरूलाई कम गरिदिने अनि यो तनाव व्यवस्थापनका उपायहरू सिकाउने अनि प्लस अब कोपिङ स्किलका कुराहरू सिकाउने, कम्युनिकेसन, सोसल स्किल त्यो भइहाल्यो र साथसाथै अब व्यक्तिका केही लक्षणहरू हुन सक्दछन्, होइन, अब जस्तो अलि इरिटेट हुने, होइन, अब त्यति घुलमिल नगर्ने, होइन, व्यवहारहरूमा चाहिँ थोरै परिवर्तन आउँछ, त्यो व्यवहारहरूलाई नोट गरेर छिटोभन्दा छिटो स्वास्थ्य कर्मीकोमा चाहिँ हामीले रेफर गर्ने र त्यसपछि रेफर गरेर त्यसको उपचारको क्रममा पनि एउटा फलोअपमा बस्ने, यसले गर्दा चाहिँ भनौँ न समस्याहरू चाहिँ समयमै थाहा हुन्छ, समयमै त्यसको चाहिँ उपचार हुन्छ र भनौँ न बढी जटिल बन्न पाउँदैन।
1: हजुर, अब यस बीचमा चाहिँ जुन अब हरेक ठाउँ ठाउँमा चाहिँ अब यो मानसिक र मनोसामाजिक समस्या भनेको हरेक व्यक्तिलाई हुन सक्छ भनेर चाहिँ हामीले विशेष गरेर मनोसामाजिक समस्या चाहिँ कसै कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा हुन सक्छ र यो विषयमा चाहिँ अवगत भइराख्यो भने चाहिँ आफूले आफूलाई तनाव व्यवस्थापन गर्न सकिन्छ भनेर अघि यहाँले भन्नुभयो। अब यसमा अलिकति यो तनाव आइपरेपछि चाहिँ व्यवस्थापन गर्ने बारे बेला बेलामा यस्ता खालका तालिमहरू लिने यसको लागि चाहिँ पालिकाहरूले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ जुन चाहिँ कहीँ कहीँ भइरहेको पनि पाइन्छ?
2: मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य अङ्गको रूपमा राखेको छ, होइन, अनि स्थानीय तहले चाहिँ त्यसको चाहिँ गर्नुपर्ने हुन्छ क्रियाकलापहरू, होइन, अनि आकस्मिक स्वास्थ्य चाहिँ कुनै पनि बखत हुनसक्छ, जे पनि पर्न सक्छ, त्यसको पनि जिम्मेवारी स्थानीय तहमै छ। कतिपय ठाउँमा तपाईँहरूले भनेको छ भइ पनि रहेको हो, कतिपय ठाउँमा चाहिँ अलिकति त्यसलाई व्यवस्थित तरिकाले हुन बाँकी रहेको होला। एउटा त अब सचेतनाका कुरा नै भए, होइन, सचेतना मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउने र त्यो सचेतना फैलाउँदाखेरि अलिकति जिम्मेवार बनेर, होइन, एकदम फ्याक्ट बेसमा रहेर र जुन चाहिँ तत्काल छिटोभन्दा छिटो त्यस अनुसार गर्न सकिने कुराहरूलाई चाहिँ प्रस्तुत गरेर त्यसरी एउटा सचेतना फैलाउने कुरा भयो। अर्को चाहिँ यो मानसिक स्वास्थ्यका बारेमा र आत्महत्याका बारेमा जुन भ्रम र मिथ्याभाषाहरू रहेका हुन्छन् समाजमा, ती भ्रम र मिथ्याभाषाहरूलाई चिर्नुपर्ने हुन्छ होइन। जस्तो अब कतिपय मिथ्याभाषाहरू कस्ता हुन्छन् भने, भन्ने मान्छेले गर्दैन यत्तिकै घुर्क्याउन गरेको होइन, अथवा चाहिँ ध्यान आकर्षण गर्न गरेको होइन, पुरुषले गर्दैन प्राय महिलाले गर्छ होइन, साहसी मान्छेले गर्दैन, अथवा यस्ता यस्ता विभिन्न खालका हुन सक्छन्। ती कुराहरूलाई चाहिँ हामीले चिर्न जरुरी छ। अथवा जस्तो
1: सबै
2: भ्रम हुनु, जस्तो विचार आएको मान्छेले पनि नगरिरहेको पनि हुनसक्छ। कतिपयले अब कुनै बेला विचार आएको हुनसक्छ, पछि चाहिँ उहाँहरूले चाहिँ ए मैले यो त गलत सोचेर रहेछु, किन मैले त्यस्तो सोचे होला भनेर जीवनकालमै नगरेको पनि हुनसक्छ होइन। परिवर्तन त्यो विचार चाहिँ कस्तो नि पर्मानेन्ट होइन कि होइन, विचार आउन सक्छ तर त्यो पर्मानेन्ट होइन। त्यसले गर्दा चाहिँ त्यो पछि विचार त्यसो नआउन पनि सक्छ होइन। त्यसले गर्दा चाहिँ हामीहरूले त्यसरी बोल्नुपर्छ। समस्या एम्बिब्यालेन्सी हुन्छ त्यसमा चाहिँ। कतिपय व्यक्तिलाई चाहिँ गरौँ कि नगरौँ, गरौँ कि नगरौँ पनि हुन्छ। त्यो गरौँ कि नगरौँ वाला स्थितिमा भएको व्यक्तिले नगरौँमा हामीले ढालिदिन सक्यौँ भने त समस्या समाधान भइहाल्यो। उहाँले जीवनमा एकदम त्यो समस्याहरू आएछन्, जीवनलाई बुझ्ने उहाँको तरिका अर्को छ, काउन्सिलिङ थेरापीबाट उहाँको जीवनलाई बुझ्ने तरिका अर्को तरिकाले भयो भने त फेरि सजिलो भइहाल्यो। उहाँलाई मानसिक स्वास्थ्यको समस्या छ, त्यो मानसिक स्वास्थ्यको समस्याहरूलाई अब मनोचिकित्सकबाट उपचार पाएर औषधिको उपचारबाट छिटो ठिक हुनुभयो भने त ए उहाँलाई धेरै सजिलो भइहाल्न सक्दछ। भनौँ न, उपचारका विधि अथवा रोकथामका विधिहरूबाट चाहिँ उहाँको मनस्थिति बदल्न सकिन्छ है त। यो कुराहरू पनि बुझाउनु पर्ने जरुरी छ। अनि हामीले चाहिँ सचेतना गर्दाखेरि अलिकति समाजमा प्रभाव पार्न सक्ने अलिकति प्रतिष्ठित व्यक्तिहरू अथवा लोकप्रिय व्यक्तिहरूलाई पनि प्रयोग गर्न सकिन्छ, अथवा संस्थाहरूलाई प्रयोग गर्न सकिन्छ, विद्यालयलाई प्रयोग गर्न सकिन्छ होइन, त्यो राज्यका विभिन्न निकायहरूलाई प्रयोग गर्न सकिन्छ। र तर त्यसलाई चाहिँ कस्तो भन्दा धेरै फ्याक्ट बेसमा राख्ने, प्रिसाइज राख्ने र एकदम गर्न सकिने कुराहरूलाई मात्रै फोकस गर्ने होइन, त्यसरी चाहिँ एउटा यो गर्नुपर्ने जरुरी छ। अघि हजुरले बालबालिकाको कुरा पनि फोकस गर्नुभएको थियो होइन। अब बालबालिका किशोर किशोरी अवस्था यस्तो भनेको यस्तो अवस्था हो जुन बेला चाहिँ व्यक्तिले चाहिँ जीवनमा भविष्यमा उहाँले गर्ने सिपहरू त्यही सिक्या हुन्छ, जीवनलाई बुझ्ने, आफ्नो जीवनलाई बुझ्ने, समाजलाई बुझ्ने होइन, लागु औषध दुर्व्यसनको एक्सपोजर त्यहाँ हुने होइन, गरी खानको लागि चाहिँ जुन क्षमता विकास गर्ने कुरा सबै त्यो फेजमा भएको हुन्छ। र कतिपय मानसिक स्वास्थ्यको समस्या पनि 50% जस्तो अर्ली अडल्टहुडसम्म होइन 22-25 वर्षको उमेरमै जुन मानसिक स्वास्थ्यको समस्या हुने त्यही 50%को सुरुवातै त्यही बेलामा हुन्छ भन्छ कि। त्यसले गर्दा त्यो कालखण्डलाई हामीले चाहिँ अलिकति ध्यान दिएर स्वास्थ्यका करिकुलमहरूमा चेन्ज ल्याउने, मानसिक स्वास्थ्यको बारेमा अलिकति भनौँ न फोकस गर्ने, स्वास्थ्यलाई चाहिँ अलिकति पाठ्यक्रम अलिकति बढी विशेष खालको त्यसमा म्यान्डेटरी बनाएर चाहिँ त्यो अध्ययन अध्यापनको एक्टिभिटिजमा राख्ने, त्यस्तो गऱ्यौँ। र अब स्कुल हेल्थ नर्स त हुँदै हुनुहुन्छ होइन, र त्यसलाई अझ अलिकति उहाँलाई पनि अझ सबल बनाउने, अन्य क्लास टिचरदेखि लिएर प्रिन्सिपल र अन्य टिचरहरूलाई पनि तनाव भनेको के हो, तनावका लक्षणहरू के हुन्छन्, बालबालिका किशोर किशोरीहरूले कसरी त्यो तनावको लक्षणहरू व्यक्त गर्छन्, कसरी उहाँको त्यो संकेत हामीले चिन्न सकिन्छ, मानसिक स्वास्थ्यका मुख्य मुख्य लक्षणहरू के हुन्, त्यो चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभिमुखीकरण हामीले गर्न पायौँ र उहाँ पनि त्यसप्रति अवेर हुनुभयो र स्कुल कलेजको वातावरण पनि अलिकति भनौँ न एकाडेमिक स्ट्रेस छ सबैतिर हामीलाई थाहा छ होइन, त्यसलाई अलिकति न्यूनीकरण गर्न सक्यौँ। इभन टिचर्सहरूलाई पनि होइन, शिक्षक शिक्षिकाहरूलाई, त्यहाँ अन्य स्टाफहरूलाई पनि, उहाँहरूलाई पनि मानसिक रूपले एकदम स्वस्थ सबल बनाउन सक्यौँ, उहाँहरू पनि तनावमा हुनुहुन्न भने त त्यसले पनि विद्यालयको वातावरणलाई चाहिँ राम्रो बनाउँछ होइन। यस्तो क्रियाकलापमा फोकस गर्नुपर्ने एउटा जरुरी यता देखिएको छ।
1: हजुर, अब मानसिक अस्पतालमै हुनुहुन्छ होइन, कस्तो अवस्थामा आइपुग्छन्, विशेष गरेर शुरूआतकै चरणमा आउने प्रवृत्ति कतिको छ, अथवा अझै पनि हामीले उहाँहरूलाई त्यही घरसम्म अथवा समाजमै पुगेर उहाँहरूलाई ल्याउनु पर्ने स्थिति के छ अहिले?
2: यस्तो छ, पहिलाको जेनेरेसनहरू चाहिँ अलिकति ढिलो आउने गर्नुहुन्थ्यो होइन, अलिकति बढी नै समस्या भएपछि आउनु गर्नुहुन्थ्यो। आजकलको चाहिँ अलिक यङस्टर्सहरू चाहिँ अलिकति छिटो पनि आउन थाल्नु भएको छ। जस्तो उहाँहरू चाहिँ अब मिडियाबाट हेर्नुहुन्छ, अनलाइन हेर्नुहुन्छ होइन, त्यसबाट चाहिँ अब दुई चारवटा सिम्टम, केही सिम्टम मिल्यो भने पनि उहाँहरूलाई चाहिँ चासो हुन्छ, कहीँ मेरो यो मेन्टल हेल्थको प्रब्लम हो कि होइन, कोही मैले यस्तो गर्न पुग्छु कि भनेर चाहिँ कोही चाहिँ अलिक अत्तालिएर पनि आउनुहुन्छ भनेपछि अलिक छिटो पनि आउनुहुन्छ, त्यो पनि राम्रै कुरा हो होइन। तर चाहिँ अत्तालिनु चाहिँ जरुरी छैन होइन, मेन कुरा चाहिँ उहाँलाई त्यो लक्षणले चाहिँ एकदमै गाह्रो बनाएको र उहाँको चाहिँ कार्य सम्पादनमा चाहिँ धेरै फरक पारेको छ र त्यो चाहिँ अलिकति केही समयदेखि निरन्तर भइरहेछ भने अब चाहिँ हामी चाहिँ अलिक अवेर हुनुपर्छ, अलिकति यसलाई चाहिँ हल्का लिनुहुन्न भनेर चाहिँ म्यानेज गर्नको लागि चाहिँ लाग्नुपर्दछ।
1: उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ, जसलाई चाहिँ अलिकति मनोसामाजिक समस्या भइरहेको छ अथवा मानसिक समस्या हुने अवस्थामा पुगिरहेको छ भने चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
2: हजुर, नम्बर एक चाहिँ के भन्दाखेरि, मानसिक स्वास्थ्यको समस्या छ भने यो पनि एक प्रकारको समस्या हो, एकदम महत्वपूर्ण समस्या, आयाममा भएको समस्या, त्यसले गर्दा यसलाई पनि हामीले व्यवस्थापन गर्नुपर्छ, उपचार गर्नुपर्छ भनेर बुझ्नु पर्यो। धेरै आत्तिनु पनि जरुरी छैन, अलिकति अवेर भएर सोच्यो भने हामीलाई थाहा भइहाल्छ यो चाहिँ सामान्य समस्या हो कि यो कडा खालको समस्या हो भनेर। यदि कन्फ्युजन छ भने त्यो सम्बन्धीको एक्सपर्ट विज्ञसँग चाहिँ सल्लाह लिएर चाहिँ सुझाव लिन सकिन्छ, एउटा यो भयो। र अर्को कुनै पनि समस्याको समाधान हुन्छ है त, शरीरका पनि हामीले देख्छौँ होइन, कतिपय रोगहरू छ कतिपय निर्मूलै हुन्छन् शरीरका समस्याहरू, कतिपय चाहिँ निर्मूलै नभए पनि राम्रो उपचार पाएपछि कन्ट्रोल गर्न सकिन्छ, हाइपरटेन्सन, सुगर होइन, कोलेस्ट्रोल, थाइरोइडका समस्या। अब सधैँको लागि निर्मूल नभए पनि औषधि उपचार गरेपछि त्यसलाई चाहिँ नियन्त्रण पाएर आफ्नो जीवनलाई राम्रोसँग जिउन सकिरहेछौँ नि त होइन। त्यस्तै गरी मेन्टल हेल्थका प्रब्लम पनि हुन्, हामीले ध्यान पुऱ्यायौँ, राम्रो उपचार पायौँ होइन, हामी नियमित फलोअपमा बस्यो भने त्यसलाई चाहिँ औषधि उपचार र परामर्श सबै विधिहरू अपनाएर चाहिँ त्यसलाई चाहिँ न्यूनीकरण गरेर राखेर आफ्नो जीवनलाई सजिलो बनाएर राख्न सकिन्छ होइन। पोजिटिभ एप्रोच राख्ने जीवनमा होइन, चाहे जे जे घटनाहरू घटे पनि सकारात्मक भइयो भने हामीहरूलाई चाहिँ त्यसले एक किसिमको थप ऊर्जा, छुट्टै ऊर्जा दिन्छ होइन। किनभने जीवन भइसकेपछि त घटना त घट्छन् घट्छन् होइन, होइन, जीवन भए सुख र दुःख हुन्छ नै भन्ने हामीले थाहा भएकै कुरा हो। जीवन भनेकै जन्मदेखि मृत्यु हुँदासम्मको घटना घटनाले भरिएको एउटा टाइम लाइन त
1: सङ्घर्ष असफलता यो त जीवनमा हाम्रो विभिन्न चरणमा आइरहन्छ।
2: तर त सङ्घर्ष असफलता भन्ने कुरा हामीले नाम दिएको होइन, कति बेला जस्ट लेसन लर्न भनेर पनि सोध्न सक्नुहुन्छ होइन, तर लेसन लर्न गरे लास्टमा चाहिँ यो गर्दाखेरि हुँदो रहेछ भने बुझेँ, त्यसरी पनि सोध्न सक्नुहुन्छ। कतिपयले चाहिँ त्यसलाई सेलाई चाहिँ मेरो यत्रो तिन चारचोटि गर्दासम्म भएन, बल्ल बल्ल सङ्घर्ष गरेर बल्ल लास्टमा भयो भने पनि त्यो सङ्घर्ष भयो कि असफलता भयो कि सफलता भयो कि यो भनेको चाहिँ हामीले बनाएको कन्सेप्ट हो, धारणा हो। तर मेन कुरा के हो भने त्यहाँ केही घटनाहरू घट्या हुन्छ, त्यसबाट चाहिँ त्यसलाई हामीले कसरी पर्सिभ गर्छौँ भन्ने कुराहरू हो होइन। हामीले त त्यसलाई इजिली पर्सिभ गऱ्यौँ अनि एक्सेप्टेन्स मोडमा गयौँ होइन, पोजिटिभली लियौँ भने चाहिँ हामीलाई त्यसले धेरै अप्ठ्यारो पार्ने गरी, मेन्टल हेल्थमा अप्ठ्यारो हुने गरी चाहिँ प्रभावित पार्दैन। यो सकारात्मक नजरिया राख्ने, पहिला पहिला टेन्सन टेन्सन टेन्सन छ उसलाई, टेन्सन भयो एकदम चाहिँ इजिली प्रयोग, एकदम हल्का तरिकाले प्रयोग गरिन्थ्यो। आजकल टेन्सन भन्दा अझ अर्को शब्द प्रयोग गरिन्छ, टर्चर भयो, टर्चर र टक्सिक, त्यहाँ एकदम टक्सिक छ वातावरण होइन, त्यो मान्छे टक्सिक छ, त्यो आजकल यो शब्द पनि बढी प्रयोग हुन थालेछ। चाहे जे भए पनि स्ट्रेस छ, यदि व्यक्तिले स्ट्रेस जताबाट भए पनि स्ट्रेस महसुस गरिरहेको छ भने स्ट्रेसलाई चाहिँ म्यानेज चाहिँ गर्नुपर्छ
1: भने
2: चाहिँ त्यसरी लाग्यो भने तनावलाई व्यवस्थापन नगर्ने होइन, अनि खालि एम्बिसियस मात्रै हुने, कम्पिटेटिभ मात्रै हुने होइन, अरू पोजिटिभ मेन्टल हेल्थका इमोसनहरू भन्दा पनि नेगेटिभ मेन्टल हेल्थका इमोसनहरू राखेर त्यसबाट सञ्चालित हुने, अनि जीवनशैली पनि स्वस्थकर तरिकाले नजिउने, ब्यालेन्स डाइट नलिने, टाइमली नसुत्ने, इराटिक डेली सेड्युल इराटिक राख्ने होइन, यो यो कुराहरू गर्ने, अनि त्यसपछि इमोसन पनि पोजिटिभ छैन सबै कुरा, अनि स्ट्रेस पनि म्यानेज भएको छैन, अनि त्यसपछि के हुन्छ, रिस उठ्ने हुन्छ होइन, आफूले आफूसँग पर्दै पनि आउँछ, वरिपरि पनि आउँछ होइन। यो कुराहरू चाहिँ स्ट्रेसलाई चाहिँ
1: अब अलिकति आफूलाई ब्यालेन्स गर्ने र तनाव व्यवस्थापन गर्ने, अझ भनौँ आएका तनावको सामना कसरी गर्ने, यसमा चाहिँ अलिकति बुधागत रूपमा भन्नुपर्दा के भन्नुहुन्छ?
2: अब यस्तो छ, तनाव व्यवस्थापन हुन त अब हामी म साइकियाट्रिस्ट हो होइन, अब सिधै म कहाँ कोही क्लाइन्ट आउनुभयो भने मैले पहिला चाहिँ के विचार गर्नुपर्ने हुन्छ नि, उहाँलाई चाहिँ औषधि चाहिन्छ कि चाहिँदैन होला भनेर विचार गर्दछु होइन, त्यसको लागि मैले एसेस गर्छु। कहिले कहिले चाहिँ कतिपय केसमा चाहिँ सायद उहाँलाई औषध चाहिँदैन भनेर हामीले रिएस्योर गरेर पनि पठाउँछ। त्यस्तो केसमा चाहिँ के भएको हुनसक्छ भने व्यक्तिलाई स्ट्रेस मात्रै भएको हुनसक्दछ, तनाव चाहिँ छ, तनाव र एङ्जाइटी डिप्रेसनको लक्षणहरू अलिअलि मिल्दोजुल्दो हुन्छ साँझ होइन, सुरुमा होइन, त्यसले गर्दा चाहिँ तरै पनि अब तनाव मात्रै हो, व्यक्ति पनि भनौँ न औषधि त्यति लिन चाहनुहुन्न र भनौँ न एकदम न्यून स्थितिमा छ होइन, भने कहिले कहिले हामीले तनाव व्यवस्थापनको कुराहरू गरिदिएर होइन, निन्द्रा पुर्याउनुहोस्, व्यायाम गर्नुहोस् होइन, माइन्डफुलनेस भएर बस्नुहोस् होइन, आफ्नो विचार र भावनाप्रति चाहिँ जस अवेर मात्रै हुनु, त्यसको पछाडि चाहिँ धेरै एनालाइसिस नगर्नु, अनि बेला बेलामा इन्टरटेनमेन्ट गर्नु स्वस्थ तरिकाले होइन, अनि भ्याकेसन लिनु, ब्रेक लिनु, अनि आफ्नो सपोर्ट सिस्टम खोज्नु होइन, तपाईँलाई कसले सपोर्ट गर्न सक्छ होइन, परिवारमा छ कि, फ्रेन्ड सर्कलमा छ कि होइन, राम्रो तरिकाले सपोर्ट सिस्टममा बस्नुहोस् होइन, र अथवा कहिले कहिले कसरी लागु औषध प्रयोग अथवा जान रक्सी होइन, अथवा चुरोट पिउने ओर्ने स्ट्रेसबाट अलिकति आफूलाई सजिलो पार्नको लागि त्यो गरिराख्न गर्न गरेको अवस्था हुन सक्दछ, त्यो पनि हामी बुझेर त्यो चाहिँ नगर्ने सल्लाह दिन्छौँ होइन, अनि प्लस चाहिँ गुड कोपिङको तरिकाहरू सिकाउँछौँ होइन। अब यो कुरा हामी प्रारम्भिक चरणमा गर्न सकिन्छ होइन, अब कसैको प्रब्लमै हुन्छ, जुन प्रब्लम प्रब्लमै छ भने अलिकति उहाँलाई प्रब्लम सल्भिङ टेक्निकको हिसाबले चाहिँ गाइड गर्नुपर्ने हुन्छ। कहिले अब हामी साइकियाट्रिस्टले के हुन्छ भने हाम्रो अनुभव, हामीले पनि धेरै क्लाइन्टहरू हेर्छौँ, साइकोलोजी पनि पढेर आएको हुन्छौँ, जुन साइकोलोजिस्ट हुनुहुन्छ, साइकोसोसल काउन्सिलर हुनुहुन्छ, त्यहाँ चाहिँ रिफर गरिदिन्छौँ ताकि उहाँलाई यस्ता यस्ता भनौँ न प्रब्लम सल्भिङ कुरा, थेरापीका कुरा होइन, स्ट्रेस म्यानेजमेन्टका कुरा होइन, रिल्याक्सेसनका टेक्निकहरू, कसरी रिल्याक्स हुने, यो टेक्निकहरू उताबाट पनि त्यसमा ट्रेनिङ दिने होइन, र ताकि उहाँले चाहिँ त्यो आफूले अभ्यास गर्ने कुरा हामी चाहिँ सिकाउँछौँ। र कतिपय व्यक्तिलाई फेरि औषधि नै चाहिने, औषधि पनि चाहिने अवस्था हुनसक्छ, त्यो औषधि पनि चाहिने अवस्था भयो भने हामीले उहाँलाई त्यसको फाइदा बेफाइदा भनेर काउन्सिलिङ गरेर हामीहरूले उहाँलाई औषधि पनि चलाउँछौँ।
1: सरकारले चाहिँ यो आत्महत्या नियन्त्रणको लागि चाहिँ नीतिगत रूपमा सुधार अथवा अरू केही कार्यक्रमहरू चाहिँ ल्याउन जरुरी छ, के दिनुहुन्छ?
2: यो हाम्रो नेसनल मेन्टल हेल्थ स्ट्राटेजी एन्ड एक्सन प्लान 2020-2025 थियो, त्यो फेज आउट भएपछि फेरि 26-30 लागि पनि ड्राफ्टिङ र त्यसको लागि वर्कसप भइसकेको छ होइन, त्यो पनि एउटा सकारात्मक कुरा हो होइन। त्यसपछि कसरी अबको 5 वर्षको फेजको लागि कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा गतिविधिहरू कार्यान्वयन कसरी लैजाने भन्ने कुराहरू बहस भएको छ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मेन्टल हेल्थ एण्ड साइको सोसल सपोर्ट प्रोग्राम चाहिँ र एक्टिभिटिजहरू लन्च गर्ने भनेर चाहिँ त्यो पनि कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो। अनि मानसिक अस्पताल हाम्रो लगनखेल छ होइन, त्यसलाई चाहिँ अलिकति त्यसलाई अझ त्यसको क्यापेसिटी बढाउने, त्यसलाई अझ विषयमा नेपाल सरकार अनि त्यसपछि अर्थ मन्त्रालय अनि हाम्रो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत एउटा आधुनिक भवनको लागि बजेट विनियोजन भएर टेन्डर पनि खुलिसकेको छ। त्यसैभित्र फेरि अर्को चाहिँ 4-5 तले भवन चाहिँ हामी अब यदि सबै कुरा भने जस्तो भयो भने 2-3 वर्षमा अर्को बिल्डिङ 4-5 वर्षमा हामी देख्छौँ, त्यो लगभग 50 बेड क्यापेसिटीको हुनेछ। हाम्रो 100-150 बेडसम्मको क्यापेसिटी भएको चाहिँ मेन्टल हेल्थमा काम गर्ने एउटा विशुद्ध संस्था लगनखेलमा रहिरहने भयो। अब राज्यले गरेको कुराहरूमा चाहिँ अहिले चाहिँ यो आत्महत्या हेल्पलाइन हाम्रो जुन चलिरहेको हो त्यसलाई चाहिँ अलिकति प्रमोट गर्न र त्यसलाई अझ स्ट्रेन्थन गर्नको लागि चाहिँ पहल भइरहेको छ। र पछिल्लो केही समयमा मानसिक स्वास्थ्य सचेतना अभियान पनि 3 महिने चलेको हो, त्यसमा चाहिँ मनोसामाजिक परामर्शदाता मानसिक अस्पतालमा त हुँदै हुनुहुन्छ, मानसिक स्वास्थ्य महाशाखा बनाउने कुराहरू विषयहरूमा पनि छलफल बहस भएको छ। पछिल्लो समयमा हाम्रो मेन्टल इडिसिडी अन्तर्गत जुन स्वास्थ्य सेवा विभागमा इडिसिडी अन्तर्गत महाशाखा अन्तर्गत एनसिडी एन्ड मेन्टल हेल्थ सेक्सनमा धेरै समयदेखि मनोचिकित्सकको भनौँ न उपस्थिति त्यहाँ थिएन, दरबन्दी खाली नै थियो। केही समयदेखि त्यहाँ पनि मनोचिकित्सक वरिष्ठ कन्सल्टेन्ट डाक्टर साहब चाहिँ त्यहाँ गएर सेवा दिइराख्नु भएको छ। आत्महत्याकै क्षेत्रमा पनि कामहरू भइरहेको छ। अब यसको चाहिँ यसलाई अझ हामीले स्ट्रेन्थन गर्दै गयो भने भविष्यमा यसको चाहिँ राम्रो रिजल्ट हामीले देख्न सक्दछौँ।
1: म धेरै धन्यवाद दिन चाहन्छु यो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो आत्महत्याको सोच न्यूनीकरणको लागि के कस्ता प्रयासहरू गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुराकानी गर्न आइदिनु भयो, फेरि पनि धन्यवाद छ।
2: धन्यवाद म्याडम, नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। उहाँसँग हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 0942-88-8 98-12-35-88-8।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दु।
10: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
11: Where do we begin?
10: With international news you can trust, BBC News.
12: Journeys into the heart of global events.
10: And voices from around the globe.
13: The whole region is in the grip of a severe water crisis.
8: And I am here to find out why.
10: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
11: क्षय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
13: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
14: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट.
15: फोन 056-4943-33, 493-555.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरोका कारण अवरूद्ध धादिङ, चितवन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै, ठूलो पानी क्रम घट्दै बाढ़ी परेको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्ये 1,250 मेट्रिक टन मल आज आउँदै, धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा। घरजग्गा कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन, कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा, विश्वव्यापी सहकार्यको आह्वान। र यसपटकको फिफा विश्वकप फुटबलबाट युवा खेलाड़ीहरूको उदय, मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सड़क अवरूद्ध भएको छ। रातिदेखि अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जबाङ खोला नजिकै दुई ठाउँमा पहिरो खसेको छ भने चितवनको इच्छा कामना गाउँपालिका फिस्लिङमा पनि पहिरो खसेको छ। पहिरो पछ्याउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरले जनाएका छन्। नारायणगढ़ मुगलिन पोखरा सड़क भने खुला छ, तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ। प्रहरीले काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई नागढुङ्गा र काठमाडौँ भित्र नै गाड़ीहरूलाई कुरिनटारमा रोकेर राखेको छ। यसैगरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीपी राजमार्ग रातिदेखि बन्द छ। सड़क खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ। यसैबीच आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो अस्ति जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ। आकस्मिक बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले आज 1,250 मेट्रिक टन मल नेपाल ल्याउँदैछ। कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मध्ये पहिलो खेप 1,250 मेट्रिक टन मल आज आइपुग्ने भएको हो। मल भारतको कोलकाता बन्दरगाहमा गएको जुलाई 10 नै पुगेको थियो। साउन 1 गतेदेखि नेपालतर्फ ढुवानी शुरू गरिएको पहिलो खेप नेपाल आइपुग्ने लागेको मन्त्रालयले जनाएको छ। बाँकी मल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको र प्याकेजिङ सम्पन्न हुँदै गएपछि चरणबद्ध रूपमा नेपाल ल्याउने तयारी छ। मलको आयात तथा वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडले लिएको छ। यस वर्ष धान रोपाईको मुख्य समयमा देशका धेरै जिल्लामा डीएपी मलको अभाव देखिएको थियो। धान रोप्ने बेलामा डीएपी मल अत्यावश्यक रहेको छ। यही समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता किसानले गरेका छन्। नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले सरकार पूर्ण रूपमा आयातमा निर्भर छ। घरजग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,99,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै उच्च दोस्रो मासिक राजस्व रहेको छ। विभागका अनुसार साउन 1 गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढ़ने व्यवस्था बजेट मार्फत लागू भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको हो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घरजग्गा किनबेच उल्लेख्य रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खरिद बिक्री सम्झौता पीपीए भए निर्माणाधीन तर समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूलाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम मिति आरसीओडी थप्ने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्याङ्कन गरी आवश्यक सहजीकरण गरिनेछ। आरसीओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र वित्तीय व्यवस्थापन जग्गा व्यवस्थापन लगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समूहमा रहनेछन्। नेपाल विद्युत प्राधिकरणका संचालक समितिले आयोजनाहरूलाई भौतिक प्रगति र पीपीए कार्यान्वयनको अवस्था अनुसार क ख ग घ गरी 4 समूहमा वर्गीकरण गर्ने पनि निर्णय गरेको छ। मुक्त हरावा चरवा समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै 10 बुधे बर्दीवास घोषणा पत्र 2083 जारी गरिएको छ। महोत्तरीको बर्दीवासमा आयोजित मधेस प्रदेश स्तरीय दलित अधिकार सम्मेलनले जलवायु न्याय सामाजिक समावेशीकरण भूमि तथा वन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो। घोषणा पत्रमा हरवा चरवा समुदायको वास्तविक पहिचान लगत संकलन प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल कार्यान्वयनमा ल्याउन भूमिहीन तथा बसोबासविहीन परिवारहरूलाई वैज्ञानिक आधारमा भूमि उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै उत्सर्जन न्यूनीकरण कार्यक्रम लाभ बाँडफाँड योजना तथा सामुदायिक वन व्यवस्थापनमा हरवा चरवा समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने नागरिकता शिक्षा स्वास्थ्य बीमा सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने पनि घोषणा पत्रमा जोड़ दिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपास रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रूपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षति सहित अन्य बाली तथा पशुधन क्षति बापत यो रकम राहत वितरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएका उपचारका लागि 1,34,176, गम्भीर घाइतेको उपचारका लागि 29,42,481, 5 जनाको ज्यान गएको र उनीहरूलाई 50 लाख रूपियाँ राहत प्रदान गरिएको छ। अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआई को क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विशेष विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको छ। राष्ट्रपति सीले चीनको नेतृत्वमा स्थापना गरिएका विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषेडुङ्गा भएको बताउनु भएको छ। यो संगठनमा रूस ब्राजिल इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। अब खेल खबर। यसपटकको फिफा विश्वकप फुटबल प्रतियोगितामा युवा खेलाड़ीहरूको उदयका लागि पनि विशेष बनेको छ। 21 वर्षभन्दा कम उमेरका धेरै खेलाड़ीले विश्वकै ठूलो मंचमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो एक दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने संकेत दिएका छन्। स्पेनका लामिन आमाल र पाओ कुर्बासी, मोरक्कोका आयुब बुआदी, फ्रान्सका डिजिरे डुए, मेक्सिकोका गिर्बल मोरा, नर्वेका एन्टोनियो नुसा, इंग्ल्याण्डका निको ओराइली, अमेरिकाका एलेक्स फ्रीम्यान, स्विजरल्याण्डका जोहान मिन्जाम्बी र आइवरी कोस्टका एन्डियो मान्डे जस्ता युवा प्रतिभाले सबैको ध्यान तानेका छन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरोका कारण अवरूद्ध धादिङ चितौन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानी पर्ने क्रम घट्दै बाढ़ी पहिरोको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्य 1,250 मेट्रिक टन मल आज आउँदै धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा। घर जग्गा कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन, कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिँदै तीनको घोषणा विश्वव्यापी सहकार्यको आह्वान र यस पटकको फिफा विश्वकप फुटबलमा युवा खेलाड़ीहरूको उदय मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेंट खरिद घर निर्माण तथा
1: खेलाडीहरूको उदय मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी
2: एनबीएल सर्व

0: वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: साली नदीको सिर,
1: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकामा वर्षा हुने बित्तिकै विभिन्न सड़क जलमग्न हुने क्रम बढ़दै गएको छ। हिजो वर्षापछि माइतीकर, रामनगर लगायतका क्षेत्रमा सड़कमा पानी जम्दा गाड़ी सञ्चालन प्रभावित भएको हो। ट्राफिक प्रहरले सड़कमा पानी जम्दा गाड़ी एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सृजना हुने र दुर्घटनाको जोखिम बढ़ने भएकाले वर्षायाममा तीव्र गतिमा गाड़ी नचलाउन सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव अहिले सतर्कता तह भन्दा तल झरेको जनाएको छ। हिजो बेलुकी नदीको बहाव सतर्कता तह पार गरेपछि विभागले नदी आसपास डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुला गर्ने तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा जाने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी भइरहेको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, टोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मखन महादेव लगायत काठमाडौँका ठूला साना सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिडियाखाना बन्द हुँदा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य दिनमा दैनिक 1,700 देखि 1,800 आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए। शनिबार 5,000 देखि 7,000 र आइतबार 3,500 देखि 5,000 जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए। पुनसंचालन भएको पहिलो दिन साउन 1 गते 800 जनाले मात्र चिडियाखाना भ्रमण गरेका छन्। र प्रहरले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन्। उनीहरूले मोबाइल ब्याङ्किङ समेतबाट 1,96,03,000 रूपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वर्षा आउने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने समस्या कायमै, बागमती नदीको बहाव घटे पनि सतर्क रहन आग्रह। साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो, विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म र बर्ड फ्लूका कारण जावलाखेलमा रहेको चिडियाखानालाई 3 करोड़ रूपियाँ घाटा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: बाढी र डुबानबाट बच्न के गर्ने
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin. Michelin
6: World's number one tire brand.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईंलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईंको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईंले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com का साथै उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौ। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानी पनि छ।
1: जो निम्न हुन्छ, जो गरीब हुन्छ, जो अपाङ्ग हुन्छ, जो दुर्घटनाबाट पराजित हुन्छ र नेपाल सरकारले ल्याएको नीति बीमा नीतिले जम्मा 3,00,000 दुर्घटनाको दिन्छ तर 50,00,000 रूपियाँ ती संघ संस्थाले सेवामूलक संघ संस्थाले खर्च गरेर ती त्यो एउटा चाहिँ घाइतेको जीवन रक्षा गरेको चाहिँ यस्ता यी चाहिँ संरचनाहरूलाई कुनै पनि सरकारले मैले अब एउटा दुईटा भन्न भनेर कुनै अर्थ छैन। विगतदेखि वर्तमानसम्म त्यसको अध्ययन भएन तर अहिले के आयो भने सस्तो लोकप्रियताको हकमा मानन विज्ञहरू विज्ञताको नाममा पनि फेरि अब चाहिँ त्यही किसिमको चाहिँ
0: कार्यक्रममा सवारी साहित्य पनि छ। यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबहिल गौशाला खण्डमा भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको तपाईंलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रमको अर्को अंकमा प्रसारण गर्नेछौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौ। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि व्यवस्थित तरिकाले अगाडि बढ़ाइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। वर्षातको समय छ, बाहिर निस्कदै हुनुहुन्छ र लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने मौसम तथा बाटोको अवस्था बुझेर मात्र निस्कनुहोला। ट्राफिक अपडेट पछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। अब पूर्वाधार विकास आयोजनाहरूमा रूख कटानका लागि मन्त्री परिषदको निर्णय नचाहिने भएको छ। मन्त्री परिषद बैठकले पूर्वाधार तथा वातावरणीय व्यवस्थापनका सन्दर्भमा संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउने स्वीकृति सम्बन्धित मन्त्रालयले दिन सक्ने निर्णय गरेको हो। यससँगै अब रूख कटान स्वीकृतिको निर्णय गर्न मन्त्री परिषदमै पुर्याउनु पर्ने प्रशासनिक झन्झट भने हट्ने भएको छ। विगत 4 वर्षदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका 2 चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा 2082 कार्तिक 12 गते भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12,00,000 स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका आवेदन व्यवस्थापन गर्न 2083 वैशाख 4 गते दोस्रो चरणको सम्झौता गरी थप 15,00,000 अनुमति पत्र छाप्ने कार्य शुरू गरिएको थियो। उक्त दोस्रो चरणको काम पनि 2083 असार 32 गते सम्पन्न भएसँगै कुल 27,00,000 स्मार्ट लाइसेन्सको छपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमति पत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब 3,000 देखि 5,000 विवरणका आधारमा 24 घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ। यस व्यवस्थाबाट नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित भएको छ। मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र मार्फत अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमति पत्र छपाई सम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै 27 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको हो। राजमार्गहरूको चौडाई र लम्बाई बढ्दै गर्दा यसको मरमत सम्भार खर्च धान्न अरबौं रकम खर्च हुने गरेको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको कार्यमूलक तथा विविध विषयको लेखा परीक्षण प्रतिवेदन 2083 अनुसार सरकारको ठूलो खर्च यसै क्षेत्रमा केन्द्रित भइरहे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन। प्रतिवेदनका अनुसार मरमत र पुनर्निर्माण कार्यमा ढिलाइका कारण सार्वजनिक सम्पत्तिको मूल्य ह्रास, दुर्घटनाको जोखिम तथा आर्थिक क्षति बढ़दै गएको अवस्था छ। महालेखाको कार्यमूलक प्रतिवेदन अनुसार राजमार्गहरूको मरमत सम्भारका लागि सड़क बोर्ड नेपालका नाममा विगत 5 वर्षमा 68 अर्ब 74 करोड़ 90 लाख रूपियाँ बजेट विनियोजन भएको थियो। यसको 81.4% अर्थात 55 अर्ब 96 करोड़ 43 लाख रूपियाँ निकासा गरिएको थियो। आर्थिक वर्ष 2077-78 81-82 अवधिमा सो रकम राजमार्गहरूको मरमत सम्भारका लागि निकासा भएको हो। सड़क सञ्जालहरूको योजनाबद्ध नियमित मरमत सम्भार नहुँदा सड़क थप जीर्ण भई पुनर्निर्माणको भार बढ़ने, दुर्घटना वृद्धि हुने लगायतका जोखिम बढ़ेको प्रतिवेदनमा औल्याइएको छ। आवश्यकता अनुसार बजेट विनियोजन तथा मरमत सम्भार गर्ने निकायबीच आवश्यक समन्वय मार्फत योजना सञ्चालन प्रक्रिया प्रभावकारी बनाई सड़क मरमत सम्भारमा कार्य दक्षता अभिवृद्धि गर्नुपर्ने भनाई महालेखा परीक्षक कार्यालयको छ। सड़क बोर्ड नेपालले विगत 5 वर्षमा हासिल गरेको आवधिक मरमतको औसत प्रगति 57% र पुनर्स्थापना तथा पुनर्निर्माणको औसत प्रगति 44% रहेको छ। योजनाबद्ध आवधिक मरमत र पुनर्स्थापना तथा पुनर्निर्माण कार्यलाई जोड़ दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबेल गौशाला खण्डमा भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाण्डु भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लानमा यस्तो प्रस्ताव गरिएको हो। चक्रपथ विस्तार अन्तर्गत कोटेश्वरदेखि कलंकी विस्तार भइसकेको छ। कलंकीदेखि वसुन्धरा खण्डमा चाँडै चीन सरकारले काम शुरू गर्दैछ भने महाराजगंजदेखि धोबीखोला चपल कारखानासम्म 700 मिटर बनिसकेको खण्डको यही वर्ष ठेक्का लाग्दैछ। तर चाबेलदेखि गौशाला खण्डमा सड़क विस्तार सम्भव नदेखिएपछि भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको हो। चाबेलदेखि गौशाला खण्डमा सड़क विस्तार गर्न खाली जग्गा नभएको र विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्र भएकाले एलिभेटेड सड़क पिलर उछाएर बनाइने निर्माण पनि नमिल्ने भएपछि विकल्पमा सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको हो। मास्टर प्लान अनुसार प्रस्तावित चाबेलदेखि गौशाला भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर छ। यो हालको 4 लेनको सड़क मुनि 2 तहको निर्माण हुनेछ, जसमा माथिल्लो तहको सुरुङबाट उत्तरतर्फ चाबेलतिर र तल्लो तहबाट दक्षिणतर्फ गौशालातर्फ जाने सवारी साधन गुड्नेछन्। भूमिगत सुरुङ मार्गको कुल चौडाई 15.5 मिटर रहेको छ, जसमा सवारी गुड्न तल र माथि 2.5-6.5 मिटर फराकिला बाटो बनाइनेछ। त्यस्तै सुरुङ मार्गको दुवैतर्फ भित्री शोल्डर 0.25 मिटर र बाहिरी शोल्डर 1-1 मिटर रहनेछ। सुरुङ मार्गमा आइपर्ने आपतकालीन अवस्थामा उद्धारका लागि तल्लो तहको सुरुङ मार्ग मुनि आपतकालीन सुरुङ मार्ग बनाउने प्रस्ताव गरिएको छ। यो सुरुङ मार्ग टर्नर बोरिङ मेसिन टीबीएमले खन्ने प्रस्ताव गरिएको छ। टीबीएम मेसिन जमीन मुनि पठाउन सुरुङमा चाबेलचोकको उत्तरतर्फ लन्च सफ्ट निर्माण गरिनेछ। त्यसपछि क्रमशः मेसिनले सुरुङ खन्न शुरू गर्नेछ। यसको रिसिभिङ सफ्ट गौशालामा रहनेछ। यो सुरुङ खन्नु अगाडि नै चाबेलचोक सुधार गर्नुपर्ने प्रस्ताव गरिएको छ। सुरुङ खन्दा उक्त सड़कमा सवारी साधन सञ्चालनमा रोक लगाइने छैन। यद्यपि सुरुङ खन्दा निस्कने माटो ओसार्न र प्रिकास्ट कंक्रीट ढुवानी गर्न प्रयोग हुने ठूला सवारी र उपकरणको आवत जावतको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ। यो सुरुङ मार्गको लागत निकै महँगो र विश्व सम्पदा क्षेत्र नजिक भएकाले बन्छ बन्दैन भन्ने टुङ्गो छैन। तर बनेको खण्डमा चाबेल गौशाला क्षेत्रका जाम व्यवस्थापन र नेपालको शहरी सड़क पूर्वाधारमा नयाँ कोशे ढुङ्गा बन्नेछ। मध्य प्रदेशले ठूला सवारी साधनको चालक अनुमति पत्र लाइसेन्स दस्तुर दोब्बर भन्दा धेरैले बढ़ाएको छ। प्रदेश सरकारले आर्थिक ऐन 2083 मार्फत दुई पाङ्री तथा चार पाङ्री साना सवारीको लाइसेन्सको दस्तुर 100% र हेवीको 133.33% बढ़ाएको हो। आर्थिक ऐन अनुसार अब मधेस प्रदेशबाट ट्रक, बस, लरी, रोड रोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्सकावेटर, ब्याकहोल लोडर, गर्डर लगायत वर्गको नयाँ लाइसेन्स लिँदा र नवीकरण गर्दा 7,000 रूपियाँ तिर्नुपर्नेछ। गत असार मसान्तसम्म 3,000 रूपियाँ थियो। यससँगै मधेसमा हेवी सवारीको लाइसेन्स देशका 7 प्रदेश मध्ये सबैभन्दा महँगो बनेको छ। अन्य प्रदेशमा हेवी सवारीको लाइसेन्स दस्तुर 6,000 रूपियाँ तोकेका छन्। सबै वर्गका सवारीको नयाँ वा नवीकरण हुने लाइसेन्सको म्याद भने 10 वर्षको हुनेछ। प्रदेशले लाइसेन्सको आवेदन शुल्क भने 500 रूपियाँ नै यथावत राखेको छ। वर्ग थपको दस्तुर भने दोब्बरले बढ़ाएको हो। यसअघि वर्ग एदेखि एफसम्मको वर्ग थप दस्तुर 500 रूपियाँ रहेकोमा अब 1,000 रूपियाँ लाग्नेछ। त्यस्तै वर्ग जीदेखि जेसम्मको 2,000 रूपियाँ तिर्नुपर्नेछ। यसअघि 1,000 रूपियाँ थियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरकारवाला निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही भागमा अति भारी वर्षा हुन सक्ने जनाएको हो। यसै गरी मधेस, बागमती र अन्य हिमाली तथा पहाड़ी भूभागमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ। भारी वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, डुबान र घेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्व तयारीको लागि विशेष निर्देशन जारी गरेको छ। उक्त अवधिमा अत्यन्त जरूरी काम बाहेक घर बाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ। प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारी र चेतावनीका लागि संचार माध्यम तथा आधिकारिक पोर्टलहरूमा नियमित रूपमा अवलोकन गर्न समेत ध्यानाकर्षण गराएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सही।
1: हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी।

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, लेख्नु भएको थियो हर्क साउदले, संगीत थियो यसमा मनोज थापा मगरको र स्वर सरुण गुरूङ, राजबहादुर गुरूङ, उषा गुरूङ र प्रिया गुरूङको। यो गीतलाई हामीले लिएका थियौं चलचित्र पेन्सन पट्टाबाट। कार्यक्रममा अब पालो सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानीको। उहाँलाई हाम्रो प्रश्न थियो,
3: पछिल्लो समयमा विभिन्न खालका परिवर्तनहरू भएका छन् यातायातको क्षेत्रमा र यातायात सुधारको निमित्त भनेर विभिन्न कदमहरू चालिएका छन् सरकारको तर्फबाट, यहाँहरूको संघ संस्थाको तर्फबाट र कतिपय चाहिँ सरकारवाला निकायहरूबाट पनि ध्यान आकर्षण गराइएको छ। यो पछिल्ला गतिविधिहरूलाई हेर्दाखेरि चाहिँ यातायात व्यवसाय राष्ट्रिय महासंघले चाहिँ कसरी लिएको छ?
4: वर्तमान हाम्रो चाहिँ वैशाख 27, 28, 29, 30 गते पोखरामा सम्पन्न 7 राष्ट्रिय महाधिवेशन पश्चात हाम्रो महाधिवेशनमै व्यावसायिक हित र नेपाल सरकार र वर्तमान अवस्थालाई आधुनिकरण, अब नेपालको यातायातलाई आधुनिकरण र वैज्ञानिक बनाउन, उपभोक्तामुखी बनाउने हाम्रो 27 बुँदे कार्ययोजना अन्तर्गत हामीले भावी कार्ययोजना महाधिवेशनबाट पारित गरेर आयौं। आउने क्रममा आइसकेपछि हाम्रो महासंघको पहिलो केन्द्रीय कमिटिको बैठक जेठको 4 गते चाहिँ नि असार 4 गते बस्यो। असार 4 गते बसिसकेपछि हामीले सर्वप्रथम त महाधिवेशन सम्पन्न गर्ने सबै चाहिँ नि प्रमुख अतिथि लगायत सबैलाई हार्दिक धन्यवाद दियौं र दोस्रो एजेण्डामा हामीले के ल्यायौं भने हामीले जुन महाधिवेशनबाट पारित गरेका भावी कार्ययोजना थिए त्यसलाई कर्श कार्यान्वयन गर्ने भन्ने विषयमा रह्यो। सर्वप्रथम महत्वपूर्ण विषय के थियो भने विगत 2049 सालदेखि बनेको जुन सवारी ऐन छ, कार्यविधि छ, नियमावली छ, यसलाई समय अनुकूल परिमार्जित गर्नुपर्छ भनेर विभिन्न चरणमा हामीले नेपाल सरकारका विभिन्न सम्बन्धित मन्त्रालय निकायमा हामीले चाहिँ नि पहल गर्दै आएका थियौं र प्रत्येक पटक चाहिँ नि फेरि चाहिँ नि मानव जति पटक चाहिँ नि सरकार बने, सरकार परिवर्तन भए, सरकार बन्ने क्रम भयो र कार्यविधि र ऐन संशोधन गर्ने प्रस्ताव मस्यौदा पनि भए तर त्यो टुङ्गोमा पुगेन। होइन, फागुन 21 गते पश्चात अहिले वर्तमान चाहिँ नि नयाँ झेन्जीको चाहिँ नि सरकार भनिन्छ र नयाँ राष्ट्रपाको चाहिँ नि सरकार छ, करिब 2/3 बराबरको सरकार छ, यसले अवश्य पनि राज्यका विगतमा रहेका नीति नियमलाई समय अनुकूल परिमार्जित गर्दै र व्यावसायिक मुखी, उपभोक्ता मुखी बनाउनका लागि चाहिँ नि यो वर्तमान सरकारले पहल गर्छ भन्ने विश्वास पनि लिएका छौं र त्यो बीचमा नेपाल सरकारले चाहिँ नि भौतिक पूर्वाधार यातायात मन्त्रालय नै अहिले चाहिँ नि मन्त्रालयको नाम विगतदेखि यो चाहिँ नि रहेको चाहिँ नि मन्त्रालयको नाम हटाएर पूर्वाधार विकास मन्त्रालय अन्तर्गत त्यसलाई चाहिँ नि राखिएको छ र त्यो सबैभन्दा हाम्रो महाधिवेशनले नै त्यो विषयमा आपत्ति, विगतदेखि हामीले यातायात क्षेत्रको चाहिँ नि यत्रो चाहिँ नि सार्वजनिक यातायात क्षेत्र, नेपालको भौगोलिक अवस्था, नेपालका यातायात क्षेत्रमा लगानीकर्ताहरू जुन चाहिँ नि करिब 4 लाख सवारी साधन छन्, 13 खर्ब चाहिँ नि नेपाली पुँजी, फेरि यसमा नेपाली पुँजी मध्यम र निम्न वर्गको लगानी छ र यसमा करिब 15 लाख स्वरोजगार कर्मचारी प्रत्यक्ष रोजगारी यसले सिर्जना गरेको छ। यस अन्तर्गत 40 लाख परिवारहरू आश्रित छन् र यो क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र हो र यत्रो ठूलो क्षेत्रलाई समेट्ने विषयमा छुट्टै मन्त्रालय बन्छ भन्ने हामीले आश गरेका थियौं। दुर्भाग्य त्यो कुरो चाहिँ नि भएन र अझै पनि विकास परिवर्तनका कुराहरू हुन्छन्, यहाँलाई मैले भन्नुपर्दा हुन्छन् तर
5: जुन देशको चाहिँ नि यातायातको चाहिँ नि स्वरूप परिवर्तन हुँदैन, त्यो यातायातलाई व्यवस्थित र विकसित गरिँदैन, यातायातको लगानी र यसलाई संरक्षण गरिँदैन, त्यो देशको विकास भएको कुरो चाहिँ नि हुँदैन। कुनै पनि बाहिरी मुलुक जानुहोस्, त्यहाँको यातायात व्यवस्थापन हेर्नुहोस्, झर्दा बित्तिकै यातायातको व्यवस्थापनलाई हेर्दा त्यो देशको स्वरूप चाहिँ नि देखिन्छ भने हाम्रो नेपालमा तर पनि यो मध्यम र निम्न मध्यम वर्गको लगानीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले देशभरि नै आफ्ना सदस्य संस्थाहरूलाई एउटा अनुशासित र व्यवस्थित मर्यादित बनाउने काम भयो। तर एउटा दुर्भाग्य के हो भने पटक पटक सरकारको चाहिँ नि कारणबाटै यो क्षेत्रलाई ध्वस्त बनाउने, यो क्षेत्रमा चाहिँ नि अनावश्यक चाहिँ नि मान्छेले चाहिँ नि ब्लेम लगाउने होइन, ब्लेम लगाउने होइन, अस्वस्थ प्रतिस्पर्धा गराएर सरकारहरूका के कारण यो यातायात क्षेत्र व्यवस्थित बन्न सकेको छैन, यो हाम्रो चाहिँ नि अनुभव हो। तर अहिले जुन जुन फेरि चाहिँ नि यो नयाँ सरकारले सवारी 2049 परिमार्जित गर्नलाई फेरि पहल गरेको छ र हामी पनि त्यहाँ चाहिँ हामीले सुझाव दिएका छौँ। तर एउटा कुरो के आयो भने हामीले अमेरिका हेरेर, लन्डन हेरेर, बेलायत हेरेर हामीले चाहिँ नि हाम्रो देशको यातायात व्यवस्थापन गर्न लाग्यौँ भने हामी चाहिँ नि पछाडि पर्छौँ। तर यातायात व्यवस्थापन गर्न सबैभन्दा पहिला सरकारको यातायात क्षेत्रमा लगानी हुनु पर्यो र सरकारले सबैभन्दा पहिला पूर्वाधारहरू तयार गर्न पर्यो। यहाँ चाहिँ नि काठमाडौँ उपत्यकाभित्र एउटा संचार क्षेत्रमा काम गर्नुहुन्छ तपाईँ, चाहिँ नि काठमाडौँ उपत्यकाभित्र तपाईँ गोदावरीदेखि बुढा नीलकण्ठ जानुहोस्, तपाईँ त्यहाँसम्मको बाटो र त्यहाँसम्मको चाहिँ नि यो चाहिँ नि रत्न पार्कमा हेर्नुहोस्, विदेशमा जस्तै चाहिँ नि पिक एन्ड ड्रपहरू चाहिँ नि कति विकास छन्, यात्रु प्रतीक्षालयहरू छन्, गाडी यो समयमा यतिखेर आउँछ भन्ने कुरो छ। मात्रै सस्तो लोकप्रियताको भरमा यो मात्रै यातायात व्यवसायीलाई प्रताडित बनाउने, यातायात मजदुरमाथि आतंक बनाउने होइन, यो अनुशासित भएनन् जरिवानाको चाहिँ नि वृद्धि गर्नुपर्छ भन्ने। तर त्यो जरिवाना वृद्धि गर्ने विषयमा के का आधारमा वृद्धि गरिँदैछ त? हामीले पूर्वाधार तयार गरेका छौँ, हाम्रो देशको भौगोलिक अवस्था त्यो छ, हाम्रो देशमा सरकारले त्यति नै लगानी गरेको छ र सरकारले सञ्चालन गरेको यातायात र प्राइभेट सेक्टरले सञ्चालन गरेको यातायात क्षेत्रमा के भिन्नता छ? तर यहाँ 99% मध्यम र निम्न मध्यम वर्ग, 65% स्वरोजगारले सिर्जना गरेको र यो देशको चाहिँ नि आर्थिक चलायमान करिब 17% यसले चाहिँ नि अर्थतन्त्रमा चाहिँ नि हिस्सा ओगटेको क्षेत्र हो। र यसलाई गम्भीरतापूर्वक यसलाई चाहिँ नि अध्ययन गर्ने, यसलाई व्यवस्थित गर्ने कुरामा विगतमा पनि भएन, यो नभएकै हो। र एउटा चाहिँ नि लर्डको भरमा 74 सिन्डिकेट खारेज गरियो भन्ने कुरो जुन आयो, त्यो एउटा लहटको भरमा, एउटा केही चाहिँ नि माफियाहरूले को चलखेलको भरमा त्यो 40-4 दशकदेखि सञ्चालन भएका व्यवस्थित मध्यम र निम्न मध्यम वर्गले संघ समिति कानून बमोजिमी संस्था दर्ता ऐन 2034 अन्तर्गत रहेका संघ समितिहरूलाई ध्वस्त बनाउने जुन काम भयो र त्यसपछि चाहिँ जब ध्वस्त बनाइयो, अहिले कम्पनी ऐन अन्तर्गत चाहिँ दर्ता भएपछि यो सबै व्यवस्थित हुन्छ भन्ने चाहिँ परिकल्पना गरियो, त्यसपछि यातायात क्षेत्र अस्त व्यस्त र ध्वस्त भयो। कारण के भयो भने कम्पनी ऐनले यातायात व्यवसाय मूलक संघ संस्था भनेर चिन्दैन, उसले कुनै पनि चाहिँ व्यवसाय गर्नका लागि तपाईँले नेपाली नागरिकता लिएर जानुहोस्, तपाईँले चाहिँ नि अहिले जाँदा बित्तिकै तपाईँको नाममा, तपाईँले चाहे अनुसारको नाममा चाहिँ नि यातायात कम्पनी खोल्न सक्नुहुन्छ, अनि तपाईँसित त्यो चाहिँ नि खोलिसकेपछि तपाईँसित प्रमाण हुन्छ, यातायात कम्पनीको प्रोप्राइटर हुनुहुन्छ, त्यसमा सञ्चालक समिति 2-4 बनाइहाल्नुहुन्छ, बनाएपछि अब चाहिँ नि यसबाट पैसा कमाउन सकिन्छ भने, अनि त्यसबाट बिचौलियाहरू दलालहरूको चाहिँ नि वृद्धि त्यो लाइसेन्सबाट, नेपाल सरकारले दिएको कम्पनी ऐनले दिएको चाहिँ नि लाइसेन्सबाट अनि त्यहाँबाट तिनीहरूले के भन्यो ल यहाँ आउनुहोस् अनि भन्ने भए, यात्रुहरूलाई तानातान गर्ने भए, ठग्ने भए, अनि बुकिङ गरेर पठाउने भए, उसित त त्यो बुक गर्ने क्षमता उसको कम्पनीले त दियो, उसलाई टिकट काट्ने त दियो। तर यातायात व्यवसाय मूलक संघ संस्था 20-40 वर्षदेखि चलेको एउटा व्यवसायहरूले सामाजिक सेवा अन्तर्गत नै ठूलो योगदान पुर्याएका छन् र यहाँहरूले मूल्याङ्कन गर्नुपर्दा देशभरि रहेका 124 रूपान्तरित कम्पनीहरू छन् जहाँ कि 5,000, 4,000, 3,000, 2,000, 10,000 सदस्य रहेका छन्। तिनीहरूले चाहिँ सामाजिक क्षेत्रमा नि काम गरेका छन्। अन्धा अपाङ्ग असहायलाई चाहिँ सहयोग गरेका छन्। स्थानीय चाहिँ सरकारलाई पनि सहयोग गरेका छन् र एउटा कोष बनेको छ त्यहाँ सबैका लागि, जो निम्न हुन्छ, जो गरीब हुन्छ, जो अन्धा हुन्छ, जो अपाङ्ग हुन्छ, जो दुर्घटनाबाट पराजित हुन्छ र नेपाल सरकारले ल्याएको नीति बिमा नीतिले जम्मा 3,00,000 दुर्घटनाको दिन्छ तर 50,00,000 रुपियाँ ती संघ संस्थाले सेवामूलक संघ संस्थाले खर्च गरेर ती चाहिँ त्यो एउटा चाहिँ घाइतेको जीवन रक्षा गरेको चाहिँ यस्ता यी चाहिँ संरचनाहरूलाई कुनै पनि सरकारले मैले अब एउटा दुईटा भन्न भनेर कुनै अर्थ छैन, विगतदेखि वर्तमानसम्म त्यसको अध्ययन भएन तर अहिले के आयो भने सस्तो लोकप्रियताको हकमा मानन विज्ञहरू विज्ञताको नाममा पनि फेरि अब चाहिँ त्यही किसिमको चाहिँ चलखेल भएछ।
2: यो थियो सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानी। अब भने फेसबुकमा तपाईँले लेख्नु भएको प्रतिक्रिया समेटौं। उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हाम्रो प्रश्न थियो, वर्षातको शुरूआतसँगै हरेक वर्ष राजमार्गको यात्रामा हुने सकसको अन्त्य हुन के गर्नु पर्ला? सबैले सकारात्मक प्रतिक्रिया जनाउनु भएको छ, गुनासो भन्ने खालका त्यस्ता केही पनि आएका छैनन्। अब आजको प्रश्न, सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबेलदेखि गौशाला खण्डमा भूमिगत सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको तपाईंलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौ। कार्यक्रममा अब पालो सवारी साहित्यको।
6: सवारी साहित्य
2: आज यहाँ एउटा सार्वजनिक सवारीको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, सबै सबै उस्तै लाग्छन् आफू सरल भएपछि, दुनियाँ नै बेग्लै लाग्छन् बुझाइ फरक भएपछि। तपाईँले पनि यस्तै कुनै गाड़ीको पछाडि अथवा दायाँ बायाँ कतै लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाड़ीको नम्बर पनि नछुटाउनुहोला, हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी विदा हुन्छौं। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सड़क र सवारीको अर्को अंकमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौं, सुरक्षित रहौं अनि स्वस्थ रहौं। नमस्कार, शुभ दिन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नक्तिनी न्याना दिल नेपाल भाषा बुख छु इली पाछी सन्याना दिफै ज्याचु लहना।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट
2: सेटिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन

प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: लेना छोना दिला लहना उज्यालो रेडियो नेटवर्क सुनिगले चिसान मेगाहर्ज सीधा कुरा प्रश्न विचार जो जलपा उज्यालो रेडियो नेटवर्क नेवार ज्याचु लहना पाखेजी शर्मिला ज्याचु नेना छोना दिन पास चिसा उज्यालो रेडियो नेटवर्क नेना छोना दिन कुदु स्वनिगले चेशान में घर स्नापा थिथे एफएम स्टेशन उज्यालो अनलाइन डॉट कम पाखे ज्याचु चिसा हलिंगन कहे नेना छोना दिन कुचुल थोया लहना ज्याचु शिक्षाविद भाजु मोहन गोपाल ज्याचु अंजुल से खलावला या तेना चुल वेक विज्ञान व हिसाब विषय शिक्षक जुया ज्यान दी कुचुल्ला सा वेकन 2023 साल में से 2043 साल तक यलया चण्डी स्कूल अथवा त्रिपन्न स्कूल आदर्श विद्या मन्दिर यहाँ कन्या स्कूल लगायत बंकादीको खास अथवा वेकल शिक्षा मन्त्रालय सज्ञान दिया शिक्षा लाग्या यो कोहे योगदान व्यादीको दु अथवा वेक न्याचो मूलमी खल या इतिहास सफुया चोमिन ज्या दिदास थुगु सफुया त वेकल अंग्रेजी भाषा भागी लान सफो पिकन दिएको छु थोया लहन ज्या जस विशेष याना शिक्षाविद मोहन गोपाल न्याचो जुलिसे वेकल शिक्षा खेल याना दिगु ज्याखेट कया खलावला याको चाहिँ वेकल से छुन छुन अन्य फेसबुक ग्रुपे चाहिँ मोहन गोपाल लस्को श्याम छन् अच्छा चाहिँ छुपति दिनचर्या गुख गुखनियाका चुना दिया छुछु याम चुना दिया उच्च अनि कल्पना दिला
3: रिटायर जु धल्ला कि अप मुनुटा छुन खास थ्वया जु ज्यादै म खोजु ल जिन खास थ्वया जु ज्याला मरो सुथ्या दना मोल हुला एक्सरसाइज जाँदा चाहिँ योगासन यो फतिभति प्राणायाम फतिभति अलिक ताइची चाइनिज ताइची नयाना एक घन्टा त्यो भइहाल्का अलिक अनलिपा ब्रेकफास्ट छ त ब्रेकफास्ट सिरेका पौने एक घन्टा त्यही मर्निङ वाक थाइ नापा सुत्न पाउने खो आउँ कुनै 9 बजे मुजी कहाँ नेवा मुटेको प्याउन मुटे थाइले 9 बजे त्यो हुन 10 बजे त्यो होला अहिले 10 बजे जुलाई कि मङ्गलाइ लुझाएको है कृष्णजी भने जे पनि स्कुलै बना पनि स्कुल यो ब्याच 18-19 साल यो ब्याच त्रिपदमा पाटन हाई स्कुल मेथामेथा गर्नु छ आठ दोकन चाहिँ बुढा दुई ढुङ्गु पनि दोकन रिटायर दुई ढुङ्गु पनि एक घन्टा अन जुम्छ यी तैति ढुका दु नि यहाँ यहाँ पिमे गुलाइ ह्याम्च्याम्जी गुलाइ छम्जी गुलाइ सुनमुस छम्जुको नजुगा अहिले एक घन्टा अनलाई छेन ल्याउन सुठैसी जानेसी ल अहिले निनै चाहिँ आगन छु कार्यक्रम रहेछ कार्यक्रम जी मोटोवटा गर्नु हुने हो अहिले मक्सा चाहिँ एक इन्टरनेट थै थै त चाहिँ यो विषय त यो विषय त यो कोही जुगा फेवेट है मुरु खास चाहिँ राजनीति छौजी र अपाचना स्वयं हो मुर्के जिन्सिन मुस्यो अहिले न्याउ विषय लिएन चाहिँ स्वयं चाहिँ चलन दुगा अहिले एक दुई जतिलाई हान एक चाहिँ छु चिया तुनु बिस्कुट बोक्ने हो हजुर ल 3-4 जति जुलाई हान पछि खाँदैन ल अहिले हान 4 जति अभ्याति जुलाई एक छता चाहियो हुने हो जिरा छिन नपन्टु रत्नाकर महाविहार है अखबार है एक सय अनुमनु त चुन्छौँ 10 अन्न जे एक डेढ घन्टा यी बिहाका दु नि अहिले उखे ठुखे जुया चाहिँ अहिले 7 जति जुलाई छिन थियो अहिले हान पल्ख आराम काल अहिले गुलै गुलैलाई अब ठोक्नेलाई अनेक किसिमको खेल त मिट्यो दु नि मोबाइल होइन होला ल्यापटप होइन लु एकै लिया ठट यो छौ यो न्याउ गेम त मिट्ल एकै पछा दिमाग खियामा पति भनी जान ल अहिले जानेका हान छौ छोरा अपना सौ 8 जति अगाडि जानेसिर 8:30 बजे नि 9:30 बजे त हान्न जुम पास्मी चाहिँ छौ समूह जुमसँग पाल ग्रुपहरूका देखा त्योहरू दु नि होला पाल लगा इङ्ग्लिस फ्रेन्च त्यता थियो ल ऊ चाहिँ 40 वर्ष प्लान छ उही छौँ लुगा अब पाल ग्रुप सुन्छु यहाँ ऊ मेसेन्जर है छिमो छिन्जिमो गुवा मात्र दही कमजुया चाहिँ सोमप्यम तक नजु ठाउना चाहिँ छिन्जिमो छिन्सुम तक नजु गा एक घन्टा गफ आएको नि होइन अहिले 9:30 बजेलाई थट
2: ऊ
3: किस्मा ऊ किस्मा ऊ किस्मा व्यस्त

0: रिताजुले चिया गठियारका भाइपुको चाहिँ मोताका चाहिँ छुप्टे मोताका दुनि जीवनी धामल मुख वो स्वयं जी विद्यालय स्कूल सेनो तर थयु छुराउ जिनेवासँग ठ्याक्क ठ्याक कमाइ थाहा थियो नि एसेट वो चाहिँ बिचारेन कि दुने गुन न जियो थयो जी भने उनीहरूले थै त चाहिँ डिसिप्लिन टेउली ल पास पिना पाउँ खनाहरूले चाहिँ ठ्याक्क छु खोला त छु निन उके ठ्याक्क जवाब दियो ए जियो ल जिरा गुलाले पासमा गिजे नयाग्ने छौ खन्य छ थप्पाक थैछु नि स्कुलले चाहिँ जियाबले छु टिचर जोले छु अझै वे बनिआएका जुन छुरा छौँ छौ निन उके छौ ठक्क जवाब दियो ख त ओली से एजु छ छुले एजुसले छुले यो छिमसँग निनी रेका सियु जि एज या फचा चाहिँ पहिला फचा एक जो खुवा खन कुनै उकाएका थियो भनेको थियो नि बुन्यो खेले गेल थका थाहा छ थो 25 साल खगा 25 साल 2025 साल जी ब्याचलर्स जाँच बी सिरेका जी अथे 19 वर्ष दु टाइमका अहिले जाँच बी सिरेका अथे सुङ्कर छ्याजी छुटु मुख मचल्याम तिनी चुन चुनावलाई जी निनी बजाइएका सुरेन्द्र गोविन्द जोशी लिप वर्ल्ड ब्याङ्क रिटायर जुल सुरेन्द्र गोविन्द जोशी चाहिँ छ्या झिपिलाई छ छ झिझी न खराब भन्यो अच्छु घर लाग्नु न अनि स्कुल आउन सिउनु झिन सेनाट्नु अनि स्कुल स्कुल ढा चल्दैन होला स्कुल लगाएर ठ्याक्क प्रोनाउन्सिएसन अनि स्कुल मास्टर म्याथ सेनिपी गणित सेनिपी माला चौधो नु होला महाजीवनमुख लगाएर जिउ दिमाग है जी शिक्षक जुया चाहिँ थै जिन्दगी बिते जिउ जिङ्कुलसँग कल्पना महिना गर्दु नि नु नु अब भटीबटी चाहिँ थ्यौ पकेट खर्च साँदैनु जिरा बुनाएको गर्दु नि अहिले जी छ विद्यार्थी भोले छुटका ढासँग शिक्षक त्यहाँसँग थ टिचर्स त्यहाँसँग सिनी भोले गुलिखिया खन्त चाहिँ जिरा मयौ धोयु गर्दु नि छौला टिचर्स त्यहाँ हरेक क्लास थ यो पि पशुपाती यही पि थ यो पि विद्यार्थीहरूका केपी चलन रु तस्मय हो मेउ चाहिँ सेनी भोले बोर्डे चाहिँ चोइदिएका खा खेन खेसन नप्नप बोर्डे चोइदिए ऊ बोर्डे चुले थ बोर्डे सिठा चुँछ अनि सिठा चुल ठ्याएको बेकुएको दोथी चुँछ दोथी चुल जौवाई चुँछ जौवाई चुल खमुख यो ठ्याने मुर्का थ घुन्चु नै थ त गुन्या चाहिँ ला आएको चकुङका चुयो जिटा चाहिँ थस्कुए दिमागे रन जुयो भन्ने म यो चिजको भयो बुझ्ल अहिले क्लास दुवाले विद्यार्थी त उके चाहिँ छु छु हान थै त थै कापी ल्याएका माली टिपया माली नोट्स त जिरेका तोटा हुयाल उनी मुख हो तर उया लिप वै म सर उसले सर ढाचल मास्टर भाइ होला मास्टर दसचौँ बोर्ड बिउलाई चाहिँ थया नक्सा ला जो खुवा गुनगुन यहाँ अनुशङ्का भयो हो ढु भयो छ क्यु ढु हजुर फर्स्ट बेन्च चाहिँ ऊ ढु यो जित चाहिँ स्वयमय अहिले जित दिमाग मचाउले छोए जी जिन्दगी गुल्सन टिचर जु थियो जिउ दिमाग है मरो जुल लगाएर आछ जी थयाउ न्युसँग ज्याला गल्ती गुल्सन या मुखका जिउ लागि ऊ मन्त्र जुलका दुनि ल अहिले क्लास चुनले टिचर न्यु कन्ठो बुना फोकैना सुना चुए फेरि उही नम्बर यो कोजियो अहिले जिता छौ उयो दोकुसिया अठिया खोकाया फैरियो होला मरो तर ऊ छुस्याउँ खो दिमाग यसलाई दुनि जहाँ चाहिँ क्वेसन दिएको क्वेसन खर कन्ठो खोकैना चुयो आज कन्ठो खोकाया मुफ गर्छु आवा त्यही ऊ रियो मतलब जी क्लास लिउँ ल मुखु एसानो रोल म एक्लै जी मुखु अजा या न्यु सुङ्गु चाहिँ जसले स्कुल है वना चन्दी स्कुल है ऊ सुरेन्द्र गोविन्द जोशी यो खकना वना अहिले अन स्कुल गएर चिरहन्छौ स्कुल थिए छौ पिरे सेनीलाई छिन्यारको थियो बिउका 15 रुपियाँ सुङ्गु पिरेसियनलाई कि न्यु पिरेसियन छ झिन्झारका झिन्झारका सुरकारको जुल सुङ्गु पिरेसियनलाई चिन्जारका चिन्जारका सोठा पी यिनीहरूका 45 रुपियाँ यिनीहरूको दाम बोनस थियो तुम भिउदु नि घनीहरूसँग अपोजेको चाहिँ सुँगु पिँदैछन् क्या 9 क्लास 10 क्लास है गणित गणित जिकै थिएछ 8 9 10 ख कि 7 9 10 ख छ चाहिँ 7 कि 8 लोमन कि गणित थियो नि ऊ टाइम है चाहिँ अन गुले निस निस त्यो बाहेक विदा त मोर्खा ल ऊ टाइम है सरकारी जागिर नै पिने सेक्सन अफसरिया सामान्य चाहिँ 400 पेसदा अहिले प्राविधिक टेक्निकल साइड इन्जिनियर डक्टर थिमु थिमु चाहिँ 475 का खाला ऊ टाइममा अनचन्दी स्कुल झिम्मै नयाँ नियरका गर्ने अहिले उसले चाहिँ पकेट खर्च चाहिँ बापिङ हालतमा उसले खुसीका जबकि ऊ टाइममा स्कुल थथयो प्राइभेट स्कुल त दु ल ऊ टाइममा प्राइभेट स्कुल त बोर्डिङ र गाथायो तर मेमोरियल स्कुल चाहिँ दको ऊ टाइममा पब्लिक स्कुल थायो मतलब जनसमुदाय न थपिने वे सक्रियता देखा त स्कुल गठकि त्रिपटमा जो छ त्रिपटमा उसलाई चाहिँ जो हिसाब नियरका खुर्का मयाको छौ पिरियड है मतलब न्याउ पिरियडकाले निस्वा तेस्रो छ महिना यी डुका र अठेन्टो आदर्श विद्या मन्दिर हुने उसलाई छौ पिरियड सच्ची सत्य निस्वर हेर्थे डुका तै मतलब न्याउ पिरियडे सेन गाथा छ छुनमुखसा न्यास खुसाल उसलाई दुःख उसलाई प्राइभेट स्कुल एकहरू उसलाई प्राइभेट ठोक्ने बोर्डिङ गर्दै आदर्श विद्या मन्दिर फर्पिङ स्कुल सेन्ट जेभियर सेन्ट मेरिज इमला गर्नुपर्छ होला अहिले स्कुल उना चाहिँ रिजल्ट मजुतले सेनेका त्यो मोटी त्यहाँ उना जे उसले एजुकेसनका उसले चाहिँ बिएड शिक्षा शास्त्रका भुनि पनि दु तर विज्ञान भुनि मुफ पिँ म भुनि पिँ मेमो विषय उसलाई कमर्स गराए आर्ट्स गराए लर गराए अया भुनि मुखु भुनि मुफु पिन त शिक्षा तेमारका महिना या गुली रुपियाँ थियो स्थायी पिन गाड्ने ढेब बिहा भुङ्किए कि चलनका बिहे लाजिम पाते चेत भवन ल्याएर छुलाई भुङ्कियो ए भुफिन डु अनु चाहिँ सरकारमा थियो भ्या सु प्रोजेक्ट दुजी जिम थपे म चौलाइ अहिले ऊ 2-3 महिना रिजल्ट मजु तल्ले सिनियर गाडे वनामा थ विद्यार्थी जो उसलाई थमेसिया अनुभव यहाँ हो ठो मस्टेसन अनुभव यही त्यो उता फटेम फटे थमेसिया फटले मया क्यो किस्म सेना चाहिँ जी वो वो विद्यालयले स्कुलले सिन्यु है थयो चाहिँ लाइफ यु छौ पार्ट छौ अङ्ग छैन तँ जुया हुन्छ नि जी स्कुल मोटोटाका रिजल्ट जी हुन्छ स्कुल है छनका ल अहिले स्कुलले चाहिँ क्लास सिन्यु जको मुखी गेना सिन्यु रियो छु ल एजुकेसन बन्छ थेयर गरे त जिरा चाहिँ सिन्यु रियो छ मस्तैसँग ठिकै मलका नम्बर यो खमुको जाँच काटा नम्बर स्कल बिएमा ल थमेसा नसियो ऊ म चाहिँ सिउ सान क्वेसन यौ ठक्क कण्ठ खोकाइन एना छु घे म फैजुलाई नमुर खन मन त अहिले ध्यानै उकिजुलाई सायद ऊ टाइममा निरस्वरीभित्र थुप्रो चाहिँ बालको सिनेमा खट्यो गणेजु ल्याखा जिमाका मनु त्यसमा मस्तेसँग छेकन मेपी टिचर्स त यो नाप कम्पेयर हामीलाई इङ्ग्लिसमा खट्याउँदैला एज यु गेज यु जी ठ्याक्क ऊ टाइममा चाहिँ त्रिपद्म स्कुल होइन झिपी बनाउलाई सेनादीमा गौरीशंकर प्रोफेसर गौरीशंकर श्रेष्ठ खाखे वे कयो त्रिभुवन युनिभर्सिटी पाखे त्रिचन्द्र कलेज जागिर पक्का जुल्का जुलाई त्रिचन्द्र कलेज सेनीलाई त्रिपद्म स्कुल अन्न अन्न सेनी मिले मजुला ए मिले मजुले वे क अन्न छाउ जु यात्न ए जुलाई अन्न ठ्याक खाली जुल्का ठ्याक खाली जुलाई झिटो वार गरे अन आन अनु म्याथ सिनेमा बाङ्गलामा केशवलाल श्रेष्ठ हेर्नु छ नक भैले जाउँ वेक अन अनुवास छ क्लास कावर हाल पुराले जित चन्दी स्कुल तोटा भए मुख बोला जिउ थ स्कुल थिएँ जुल अनु टाइमे चन्दी स्कुल बाधा मुजेको जिउ वै बिहे गरेर गा चन्दी स्कुल सिन सुङ्गु पिङ्गु क्लास गएको झिचेला नेहुक पिरे जी का छौ पिरे छिन्टा वै बिहे गरेर गा त्रिपद्म स्कुल 10 क्लास है स्याउनका जी आना गणित ऊ टाइममा गेजु लासमा आदर्श विद्या मन्दिरलाई प्राइभेट स्कुल ल त्रिपुरमै जिता गुले छौ पिरे सची बिल थिएछ खोला अठ्याएका छेउमा छैन यो कुराका अहिले आदर्श विद्या मन्दिर होइन गेजुएसमा म्याथ टिचर त ठिकै मजुर जुन गर्छु नि आदर्श विद्या मन्दिर या प्रिन्सिपल सत्यनारायण बहादुर श्रेष्ठलाई एकदमै अङ्ग्रेजी सेनुली तस्को बालामा कडाबोली गने जुम्पुटी ज्ञान गर्दु नि अहिले अन माथि चाहिँ त हो भने सत्यनारायण बहादुर सर एक खापा छो हो त्यहाँ स्विच न्यु ज्ञान खने अहिले ऊ सेन्यु चाहिँ ढङ्गो मेल मस्तेसँग सुन्यौ ऊ शिक्षक टिचर बिउ जवाफ वे कै त मैले गेजु लागि अफिसियल सरदारनासँग एक मिनट तल उनीहरूका बिहाली छु याद गर्छु नि जिउ मसिउका जिउ नि झ्याने र लिपा थाओ खुमुकी गो मैले टिचर्स त्यो त लिसेरको ज्यादका अहिले छि मङ्गलराज जोशी प्रोफेसर खाला डाक्टर मङ्गलराज जोशी आदर्श विद्या मन्दिर म्यानेजमेन्ट कमिटी चेयरपर्सन थिएका अध्यक्ष अहिले मङ्गलराज सर चाहिँ जित फोन यहाँ हैदिलका मन अनुना चाहिँ छौनी पिजे सेनाबी हो अनि सत्यनारायण बहादुरटा म्याथ टिचर त मर्या हैरान छु याद्नु थाल मङ्गलराज सर थैदिउ जिन मारका थिए मुफ्त वनाजी वना अहिले खन त छौ पिरे त्यहाँ जित निस बिउठे छौँ उसले यो कुरा खा बोलियो नयाँ शिक्षा लागू मुजुङले अठाइस साल यो ख त्रिपन्न महिना वया साले भन्नु खे अठाइस साल अनि छौ पिरे छैन अनि आदेश बिर्नु भन्दा यो जी होस् मरु अन्न अचे हो सत्यनारायण बहादुर सर खापा छोको त होदेका स्विच न्युज याचन किनेको जिमा सिएमसी जी थै ताल क्लास मस्तलिसे गु किस्म व्यवहार या मलाई बोल्दो सेनु चाहिँ गु किस्म अठेजु ल उके सायद चाहिँ छौ यु जी शिक्षक जीवलाई सु जी नाता धैन ल जित विद्यार्थी जीवलाई मै औची जी महिना थियो मतलब क्लास दुवाउन खट्न न्यौने सुना चेटाउ ख मस्तै थुजी भ्या छैन निन जिउ हालाकि ऊ हिउलाई एकदम ढङ्गका चुह कुहे बिस्तारो हिउँले ठुलो कुहा लाउने नि कोठा छ्याल बिस्याल ला जुइमुखो ला चाहिँ जिउ चुह कुह जुइका सायद मस्तेसँग उन चाहिँ ध्यान तौ जुइ फुक नि ठोस शिक्षक चाहिँ मेपिस या पछ फरक धेरै चाहिँ ताल जुइमा आएका बुझ्ल अहिले चेबले चाहिँ एकदम जी आखर न छौ बाना उन छौ चाहिँ पर्सनालिटी थिए जुल ल अहिले चेबले चाहिँ त्यो पाँच फुट साढे पाँच फुट ताको बोडे जित झेचुको ठ्याक आँखा चाहिँ कोइला नआउने एक पालुया चाहिँ पहाड चाहिँ थिच्यो ए मुजुको एकदम तपिङको झियो आँखा बनाउँछ तपिङ जुल अहिले गणित चिन्हले सर्कल चोएमा आछ मस्तैसँग चाहिँ जीवन गा वै डन डेन चुच्ने खे ठ्याक्क चाहिँ पुरा हो कम्पास चिया चुन्छु जी सर्कल चोए फुकाइदिउ नि अझ न्यू सुङ्गु क्वालिटी यहाँ सायद मस्त प्रभावी जु जी फुका छौ हो जुल अहिले मेउ छौ चाहिँ क्लास है सेन्चुनीहरूलाई अपोसन थ विदा छुले न त शिक्षक टिचर अनसेन चौधरी छुट्टै चौधरी लिउन चौपी विदा छ खासखुस खल्ना निम ख्याएन एना सुन्छु नि ऊ टिचर स्याउ सेना टुन्छु नि जित चाहिँ स्याउ चाहिँ रन्न जियो इङ्ग्लिसमा इरिटेसन धाइ नि ए जियो जित ओ मय जी अहिले सिनले जित शिक्षक ज्याउले जी छुन सिनाले सुन निम एक खला खुला जी टक्क दियुगा जे दियुगा दिना टेबले ठ्याक्क जुवा खुवा लात या ऊ खला पनि न्यु मस्तै खुवाजी मिखापट्टिमा यहाँ चाहिँ सुयोग गर्दैन अहिले टिचर सेना चुने टाइमले टिचर सी आ टिचर नआ ठ्याक्क भन्नु हेरेर क्लास हेरेर एकदम सुनसान छु नि कप्प अहिले ऊ खला पनि मस्तै ठ्याक्क ध्यान हुन्छ नि बोर्डपट्टि ध्यान हुने कसैलाई जीलाई इम्त सुइचौँ जी ऊ ठ्याक्क मिखा चुले सार्के मिखा ठ्याक्क बिस्तारो बैङ्क कोचे ऊ छक इमो लाइफ है घरका अनलिपो घुसान चाहिँ जिउ क्लास इपि इमसँग गफ्या भयो मैयाको दुने अझ छौ न्युज अलिक खन्टिन क्लास चाहिँ गुलेङ तिन खन्टी थारुङका पाँच मिनट दस मिनट लिप हुने शिक्षक त क्लास है भने गुलिसा चाहिँ खन्टी थाहा नि झर्न प्यामा पिन्छु अनेक जी अझ महिनाका फटेम फटले स्कुल है स्कुल सुझी झ्याय पाँच दस मिनट झ्याय ठ्याङ्काउने जी थयो क्लास खन्ती थाए साथ के जित्ने डुवाउने जी मेम टिचर प्यामो जी लुखाए दन्सुने जी अझ अब सुङ्गु पिङ्गुली सायद मस्तैसँग चाहिँ पर्सनालिटीका ठ्याउ ख कि टिचिङ स्टाइलका ठ्याउ ख कि मस्तलिसे जिउ व्यवहार खला कि ऐना चाहिँ आदर्श विद्या मन्दिर सेना त्रिपन्न महिना सेना अहिले तीस साले नयाँ शिक्षा लागू जसले दिने तीस साले नयाँ शिक्षा लागू जुलाई टिचर्स टेटरलाई जिल्ला शिक्षा कार्यालयमा पुरा एपोइन्टमेन्ट लेटर बिउजुल अहिले नयाँ शिक्षा लागू जी न्यौ पनि त उसले पछि अत्याचार याओ ख तीन वर्ष छौ जुग छिटो छोरा छिजाकि एक वर्ष भन्नुलाई छु बिउ है
1: ग्रेड
0: सोह्र या छौ जुग ग्रेड बिउ त्यसले जिन्जा त तीस साल नयाँ शिक्षा अठाइस साल कास्की ऊ छिटाउने लागू ख उन्तिस साल घुन लुमा ती साले यहाँ यसलो खोप मेमे छुट्टु जिल्ला चाहिँ लाग्छु ती साले ऊ टाइमे धुपी प्राइभेट स्कुल बाहेक पब्लिक स्कुल उसले चाहिँ पब्लिक स्कुल ल्याउँछ आज चाहिँ सामुदायिक स्कुल ल्याउँछुका उसले यो प्राइभेट स्कुल त उसले यो बोर्डिङ स्कुल र ठोक्ने प्राइभेट ठेगा थाहा ऊ मेरो खतोलाई सोह्रै छौ ग्रेड हाले छौ ग्रेडलाई बिल अहिले 63 तल गएला सेक्सन अफिसर यु थ्याङ्क पेसका लक्ष्य पेस ओहो ल अहिले शिक्षक हेर्न गणित श्रेणी पनि म्याथ श्रेणी पनि अहिले विज्ञान साइन्स श्रेणी पनि चाहिँ शिक्षक त टिचर्स त मालिक थाकु नि एज उसले साइन्स र म्याथ श्रेणी पनि त उसले श्रीपाञ्चको सरकार है श्रीपाञ्चको सरकार हेर्न टेक्निकल इन्जिनियर डक्टर टेटा बिउ तल मेपन दसिया नेहरका 75 रुपियाँ अफुवाका अझ गभर्मेन्टले गथे सामान्य 400 रुपियाँ टेक्निकल 475 ठ्याथेन्थ स्कुल हेर्न मेपी शिक्षक त्यता पेस साइन्स र म्याथ चाहिँ निक्ने 475 जुर्का त यो स्कुलले सिनियो यो तलब सरकारी जागिर नै तलब यो जुर्का ल 30 साल उसले टकलाई न्यारो दर्दा ठ्याए उसले टक न्यारो टकै भित्रलाई भत्ता गनाए जुइदिनु अहिले सत्यनारायण बहादुर सर छन् यसमा धैर्य ख त जिटा चाहिँ अब प्राइभेट स्कुल जिटा अनुभव म मन टका दु नि अहिले त्रिपद्मो स्कुल हो अथवा चन्दी स्कुल जिल्ल सन्दी स्कुललाई अथवा सुरु चाहिँ यानो जुले वो स्कुल पोट्न म मन त छौ किसमो चाहिँ छुराएको ठ्याक्क चाहिँ जे यो पेपु राखेको छ एट्याचमेन्टका स्कुलले चाहिँ विद्यार्थीले चाहिँ थियो एट्याचमेन्ट जुल जे अहिले गुना मुझे श्री चन्दी स्कुलले लिएका थिए अहिले अन जुबले गेजुल लाग्छ जिल्ला शिक्षा कार्यालय न मगापी टिचर्स त शिक्षक त स्कुललाई गुली विद्यार्थीहरू ऊ अनुसार छोया यो जुलका जुल अहिले जी चाहिँ म्याथ म यासी जी आ साइन्स चाहिँ हो उसका साइन्स चाहिँ कहेको छ उसले म्याथ चाहिँ पनि टिचर्स न छुम्जिम जुल अहिले जी चाहिँ अन नै शिक्षा जुबले अहिले छौ छो लाग्छ 8 स्कुल त चोला कि मलाई जी स्कुलले भन उसले 200 साढे 200 जुझ 30 साल त शिक्षा 30 साल त थियौँ उसलाई सायद नयाँ शिक्षा लागू मजुन छ सोसा पेस न्यासत हेर्ने विद्यार्थी थिन्नु गएको नि ल अहिले जिम्मो तलब न छौ पिरेरे छिनियारका 30 साल तक भित्र हरेक साल झिम्छानियारका भरे नाङ्कीहरू नि एकाउन्टेन्ट नपाउँछन् 25 26 27 28 29 30 ढाले छन् नि 30-35 रुपियाँ महिना या जुई हुँको न्याउ पिरेसनले सचिव सत्य त्यही सचि 100 चान्सुन्ची लु अहिले साइन्स हेर्ने साइन्स हे उसलाई नयाँ शिक्षा हिँड चाहिँ छिच्छु सिनियर कोर्स अफ स्टडी सिलेबस एयरका ठाइयो कोर्सको ठाइयो होला ऊ कोर्स बुकै चाहिँ खालि हेडिङ छेउजको दैका ऊ के दुनि गुली उनी गे उनी गाडी शिक्षक त सोया पाइएको नि शिक्षकमा ठमेस यहाँ लिया सिन्यो एजुले ऊ टाइम जेपी काठमाडौँ यो जेपी पद्मोदय थल्लाइकी बमाला पनि टिचर्स जोले इम्सँग थप्सन लिया गुली गहिराईले त कसै नि यसले दोकोसँग वे क्वेसन कायो ख ओजा किसिमो कोर्स अफ स्टडी सिलेबस अहिले लिपा चाहिँ नयाँ शिक्षा जुलाई करिकुलम गर्दै नि पाठ्यक्रम आउ कि चाहिँ छुसिनियो ख विषय छ्याउँको मोजु छ वो छ्याउले दुनि गुन्थ्या त घुलित क मस्तेसमा घुलिसके कि मा छुसे कि मा हिटुके ना बिउजु गर्ने आछौ गठे कि एक्जाम्पल झाउलाई धपै फुलाउँले जुस प्रकाशको परावर्तन रिफ्लेक्सन अफ लाइट हेयर भ्याट उल्लेख गर अब रिफ्लेक्सन अफ लाइट घुलितको बन्यो त्यो शिक्षक यो दिमाग हेर्नु नि ऊ केही चाहिँ नयाँ शिक्षा लागू जुलाई गु किसिमको कल्ला छ छु न थासँग वाउ प्रकाश छु तल्के जो थासे लत्ला कि रिफ्लेक्ट जी त यो सी मस्तेसमा एना ब्याट हुँदैको नि अहिले गुली ठेचला गुली आङ्गल वन उसले आङ्गल ल्याउँ धेरै न दै त्यही लज अफ रिफ्लेक्सन यो एक एक बुना चोया ब्याट हुँदैको थियो त्यसलाई टिचर म सेनिया मल्का नि आ सिन्यु गेना सिनेरियो ठयो ढङ्ग दयु जुल छुछु सामग्री प्रयोग न सिनेरियो ठयो तरिका जुल ऊ के शिक्षक पिछे मस्तेसँग सेक्यो फरकलाई आनन्द हो तर गुल्तको सिनियर गाड्यो भने शिक्षा गएका
1: चाहिँ ज्याजो छिसाउ ज्यालो रेडियो नेटवर्क पाखे लहना यहाँ छनातिको दु थौ यहाँ ज्याजो छ शिक्षाविद भाजु मोहन गोपाल यहाँ छ जुसिए खलबला यहाँ चुनाउका वेकर्सी छुन छुन यहाँ सर्दुसा लहनाई फेसबुक रूपे च्याडी फै
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निभाउन नबिर्सौं।
3: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
3: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
3: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला माटो बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।
4: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0942538888 98 0 12 35 888

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 को भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई परिसपत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-576-21-917, 98-576-36-567, 98-451-20-736।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल सिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल सिन्हाको सुमधुर आवाज अब बजारमा।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

सरकार छ, तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी आजको सरकार छ, मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी, डोन्ट बी पुलिस परि परि नजर घुमा हेर।

0: तिमी माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने तिमी हिँड्ने
1: म राजा हुन्छु तिमी पनि त्यो न रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी रिसा दिने कस्तो तिम्रो पानी
0: अब नचाउन पर पर चानी चानी म नजिक आउँदा किन हुन्छ पानी पानी
1: पैसा ठल्कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-56-21-917 98-56-36-567 98-451-20-736।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
4: रेडियो दिदी बहिनी 95.2 MHz हामी सबैको साझा आवाज।

0: अनि तयो कागज केमा थियो वा?
1: अँ झिल्काई,
0: के पर्सनल नम्बर ब्लक लैबी?
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई।
0: अनि बैंगरी
1: बैंगरी
0: अँ
1: चर चाहिँ तली लगपर्दी
0: चम्लपति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयाई भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
1: सतर्क तन ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा,
6: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
4: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिर परिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918,
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
5: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
5: किनभने वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
4: सिटी डायग्नोस्टिक सेन्टर, सिडिसी।
5: हाम्रा सेवाहरू
4: होल बोडी चेकअप,
5: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
4: मधुमेहको सम्पूर्ण चेक जाँच, याच बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
5: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
4: ग्यास्ट्रिकको परीक्षण,
5: मोटोपनको परीक्षण,
4: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
5: रगत, भ्रिया एवं दिशा पिसाब परीक्षण।
4: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
5: सम्पर्क स्थान
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
5: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।